0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दसैँ तिहार तथा छठ पर्वमा काठमाडौँबाट जिल्ला उचाउ गर्ने यात्रुहरूका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गरिने भएको छ। यातायात व्यवसायीले असोज 23 गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका हुन्।
3: नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने बताएका छन्। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर भन्दा बढी हो। त्यस्तै 70%ले अप्रत्याशित कुनै समस्या आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्थामा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
2: केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी र नेपाल सरकारको स्वीकृति समेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। संघीय संसद राष्ट्रिय सभामा यही असोज 12 गते प्रस्तुत भएको आयोगको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,81,543 रुपियाँ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
3: 2026 स्थापित गैर नाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले काठमाडौँ उपत्यकाका 1200 बासिन्दाहरूमाझ गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषण प्रतिको तीव्र जनचासो र आधिकारिक तथ्याङ्कमा पहुँचबीच गम्भीर खाडल रहेको देखाएको छ। सर्वेक्षण अनुसार उपत्यकाका 81.2% बासिन्दाहरूले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मान्दै आएका छन्।
2: अन्तर्व्यवस्थापिका संघको 153 सभाले नेपालद्वारा प्रस्तुत जलवायु न्याय र पूर्व सूचना प्रणाली सम्बन्धी आपतकालीन प्रस्ताव पारित गरेको छ। विश्वभरका सांसदहरूको प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट प्रस्तुत आपतकालीन प्रस्तावलाई 2/3 सदस्य राष्ट्रहरूले समर्थन गर्दै पारित गरेको प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावमाथि बिहिबार छलफल हुनेछ।
3: विशेष महाधिवेशनबाट आएको कंग्रेसको नेतृत्वले जनसम्पर्क समिति कोटाबाट महिला 2 सहित विभिन्न क्षेत्रमा 7 जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमै गरेको छ। सोही अनुसार 33 जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। कंग्रेसको विदेशमा 37 देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन्। एसियाका देशहरूमा भारत स्थित जनसम्पर्क समितिबाट 1 जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
2: अब शेयर बजार मापक निप्से परिसूचक बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका अनुसार बुधबार निप्से परिसूचक 6.38 अङ्क अर्थात 0.24% घटेको हो। दिनको कारोबार सकिनु यताको अन्तिम मिनटमा करिब 6 अङ्कको सुधार हुँदा पनि निप्से परिसूचक बढ्न सकेन। अपरान्न 2:58 2,566.2 रहेको निप्से परिसूचक दिनको कारोबार सकिँदा 2,572.34 अङ्कमा बन्द भएको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बङ्गलादेशले आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत अभाव अन्त्य हुने आशा बढेको छ। तर संयन्त्र नजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता भने कायमै छ।
3: अब खेल खबर। अर्जेन्टिनाका महान फुटबल खेलाडी लियोनल मेसीले मंगलबार राष्ट्रिय टोलीबाट विदाई लिएका छन्। ब्युनस आयर्स स्थित मोनुमेन्टल स्टेडियममा 85,000 समर्थक माज बेनिनलाई 3-0 पराजित गर्दै उनले 21 वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्। 39 वर्षीय मेसीले आफ्नो कृतिमा नि 208 अन्तर्राष्ट्रिय खेलमा 126 गोल गर्दै विदाईलाई अविस्मरणीय बनाएका छन्।
2: अब विचार विश्लेषणको पालो। कंग्रेस महाधिवेशन नियाल्दा शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनै पर्दछ। आफूसँग प्रतिस्पर्धा गरेकाले 30-40% मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेद्वारलाई मनोनित गर्नु उपयुक्त हुन्छ। 100-200 10-12 मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता र सुयोग्यता उम्मेद्वारी दिने यस्तै विकृतिहरूलाई बढावा दिन्छ र भोलिका दिनमा ठेगी नसक्नुहुन्छ।
3: आँखालाई माया गरौँ, दृष्टि रक्षा गरौँ शीर्षकमा डाक्टर शैलेश कुमार मिश्रको विचार नागरिक दैनिकमा छापिएको छ। आँखाको स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्नु पनि उचित हुँदैन। राम्रो दृष्टिले बालबालिकाको सिकाइदेखि वयस्कको रोजगारी र उत्पादकत्वसम्म प्रत्यक्ष प्रभाव पार्छ। विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूले दृष्टि सुधारका कारण शिक्षा र कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। त्यसैले आँखाको उपचारमा गरिएको लगानी वास्तवमा मानव पुँजी र देशको उत्पादकत्वमा समेत गरिएको लगानी हो।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रक्तदान जीवनदान स्याङझाङ नवलपरासी सम्पर्क समाज गैंडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 को विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैंडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजे बाँच्छ। स्थान गैंडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक स्याङझाङ नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैंडाकोट नगर समिति।
1: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले बिहानको 6 बज्यो।

0: दर्वसँगै दीपक आचार्यको तपाईँलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 22 गते बिहीबार अक्टोबर 8 तारिक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको त्रयोदशी तिथि विश्व दृष्टि दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिस। 45 दिन मात्र राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढी प्रभावित क्षेत्रको पुननिर्माण सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोसाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। काङ्ग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्की प्रतिस्पर्धामा 7255 जना मतदानमा सहभागी हुने।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कानून बन्दै। सडक पुल नबन्दा रसुवामा करोडौँको तरकारी अलपत्र। काली गण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रुसी क्षेप्रास्त्र र ड्रोन आक्रमण। कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान। रुसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे WHOद्वारा थप जानकारी माग।
0: र आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सुरुमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
1: सरकारले बाढी पहिरो लगायतका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सर घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिस गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्नुपर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सर घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिन पछि मृत्यु सर घोषणाको प्रक्रिया अगाडि बढाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकोशी बाढी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिस गर्ने तयारी भएको बताउनु भएको हो।
3: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकोशीको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने। नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढुवा गर्ने। र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका 153 जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिस गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 पछि खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सर घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सर घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सर घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्नेछ। प्राधिकरणले दाबी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
0: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्न भिन्नै विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भए दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ्नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण सञ्चालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा सञ्चालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा सञ्चालनमा रहेका देशभरका सबै विमानस्थलभन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल सञ्चालनमा ल्याउन सक्नेछन्।
1: काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी 7,255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्यीय केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढाएको नभई पार्टीमा रहेका नेताका आकाङ्क्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय सङ्घर्ष गर्नुभएको पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
0: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरुद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेन्जी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबहरालाई परिवारको जिम्मामा छाडिएको थियो। जबहरा विरुद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबहरा सक्रिय रहेको पाइएपछि निगरानी बढेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जबरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनीतिक रूपमा पनि जबराको अस्वाभाविक सक्रियता बढेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रुपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जबराले चलखेल गरेको पुष्टि भएको छ। जबरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जबरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व
5: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही परिवहन दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
0: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
7: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका 5 व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र
1: र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र सोदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कारणले नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कारवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलोपटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलोपटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्युरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेटमा शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छालासहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एन्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ्दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलिला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सडक पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोडौँको तरकारी अलपत्र शीर्षकमा गङ्गा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै कालीगण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सडक विद्युत र इन्टरनेट अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दसैँ अघि कालीगण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले कालीगण्डकी करिडोर क्षतविच्छेद नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभराउ हुने पनि खबरमा उल्लेख गरिएको छ।
9: यसैबीच बर्खायाममा आएको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटेलहरूमा यति बेला विदेशी पाहुनाको भिडभाड बढेको छ। पाहुनाको अधिक भिड बढेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याइ नभ्याइ भएको छ। दिनमा 6,600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबिसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेकका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमी हमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यस्तै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ। मधेस प्रदेशमा चिनी उद्योगको कम उत्पादन तथा कम चिनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विभागबाट सिफारिस गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चिनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका सञ्चालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष 2083-84 को बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। ह्याबिटेट फर ह्युमेनिटी इन्टरनेसनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोडिएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ्न सक्ने, यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाइमा यो पर्न थालेको छ, अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। रुसले क्षेपणास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौ क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 भन्दा बढी घाइते भएका छन्। युक्रेनले रुसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ्न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले प्यालेस्टाइनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले रुसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध गराउन रुसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
9: साझा खबरमा अब खेलकुदका खबर। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ 2 ओमानकै ए टोली विरुद्ध प्रतिस्पर्धा गरेको थियो। सुरुवाती ब्याटिङ गरेको ओमानले 160 अल आउट भएको थियो। नेपालले 161 लक्ष्य पायो, तर लक्ष्य कम हुँदा बढाएर 240 पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढी लक्ष्य पाउँदा विश्वकप लिग दुईको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयर्स स्थित रङ्गशालामा हिजो बेनिन विरुद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए, तर अर्जेन्टिनी फुटबल महासङ्घले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
10: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना।

0: ल्याएको नीतिअनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्त्वपूर्ण भूमिका हुन्छ, र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ।
1: यहाँले जुन भोटेकोसीको बाढी आयो, बाढी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठुलो कुरा हो, त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त, हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ दुई तिनवटा घटना यस अगाडि काम गर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बच्चा हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो, नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
0: एकदमै महत्त्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो, र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ, अहिले हामीसँग यो डिमान्डसँग 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनु पर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौँ, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त, त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौँ, प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त, त्यस कारण तिनीहरूलाई नै सहकार्यमा तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पऱ्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ, त्यो बेला पनि त हामी सर्भाइभल हुनु पऱ्यो। यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस।
1: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: बाढीमा विपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिस, 45 दिन मात्रै राख्ने प्रस्ताव, सामूहिक प्रयासले मात्रै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
1: निर्वाचन पोसाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार, काङ्ग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7255 जनाले मतदान गर्ने।
2: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै, सडक पुल नबन्दा रसुवामा करोडौँको तरकारी अलपत्र, कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
1: युक्रेनमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु, मध्यपूर्व द्वन्द्व अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान, रुसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्युएचओद्वारा थप जानकारी माग।
2: र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमन ए 2 विकेटले पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौँ। यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रेडियो सुनिरहेको देखिन्छ, र यसमा नेपाली काङ्ग्रेसको महाधिवेशनको प्रसङ्गमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोडेको देखिन्छ। र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढिसक्यो रे, रुख छोडेर रे,

0: Andai credo. पूर्ण नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। यस वर्षको दसैँको टिकाको लागि उत्तम साहित्य कार्तिक 4 गते बुधबार बिहान 10:26 बजेमा दसैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने। क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका लागि 7 उम्मेदवार छनौट। स्वर सम्बन्धी समस्या भएका बिरामीहरूका लागि भरतपुर अस्पतालमा भोइस थेरापी सेवा सुरु। चितवनको तौल पुल 3 महिनादेखि बन्द। सडक सुरक्षामा चुनौती। र बाढी प्रभावितका लागि चितवन उद्योग वाणिज्य सङ्घको 15 लाख बढी सहयोग। चितवनमा 310 जना सहायक प्रहरी निरीक्षक दीक्षित। जीप सफारी मार्फत तनहुँका पर्यटकीय गन्तव्य जोड्ने तयारी।
1: रक्तदान जीवनदान स्याङझाङ नवलपरासी सम्पर्क समाज गैँडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैँडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैँडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक साङझाङ नवलप्रासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैँडाकोट नगर समिति।
2: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
0: समिति विक्रम सम्मत 2083 असोज 22 गते बिहिबार तदनुसार 8 अक्टोबर सन् 2026 र आज अश्विन कृष्ण पक्ष त्रयोदशी तिथि। खबरको सुरुवातमा दसैँको टिकाको लागि उत्तम साहित्य कार्तिक 4 गते बिहान 10:26 बजेमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी गराएको छ। यसैसँग सम्बन्धित समाचार। यस वर्षको दसैँको टिकाको लागि उत्तम साहित्य आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 बजेमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी गराएको छ। टिकाको लागि बिहान 8:09 बजेमा देवी विसर्जन गरी साहित्य खोज्नेहरूले 10:26 बजेमा मान्यजनबाट टिका लगाउन सक्ने समितिले जानकारी गराएको हो। पश्चिम मोहडा गरेर टिका लगाउनु पर्ने पनि समितिले जानकारी गराएको छ। अर्थात् टिका लगाइ माग्ने मानिस पश्चिम फर्केर टिका थाप्नु पर्नेछ। विजया दशमीको दिन दिनभर टिका लगाउन सक्ने भए पनि साहित्यमै टिका लगाउन चाहनेहरूका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टिका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजयादशमीको मुख्य दिन मात्र टिका लगाउने प्रचलन छ भने शरद ऋतुको उल्लासमय पात्रोनमा मनाइने दशैँमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना पनि गर्ने गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:47 घटस्थापनाको शोभा साहित रहेको छ। त्यसै दिनदेखि नवरात्र सुरु हुन्छ। असोज 26 गते झण्डा फेर्ने साहित 10:07 उत्तम रहेको समितिले जानकारी गराएको छ। असोज 31 गते शनिबार फुलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै गरी राति भने कालरात्रि पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मङ्गलबार महानवमी र 4 गते विजयादशमी परेको जानकारी गराइएको छ। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यहरूमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्य पालिका तथा पर्यटन सम्बद्ध सङ्घ संस्थाहरूको सहकारमा लिङ्गे पिङ निर्माण गर्ने तथा सञ्चालन गर्न लागेको जानकारी गराएको हो। दसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालय उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, टान होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटकीय व्यवसायी सङ्घ संस्थाहरूसँगको सहकार्यमा र पर्यटकीय क्षेत्रमा सम्बन्धित निकायसँग सहकार्य गरेर बोर्डले विभिन्न स्थानहरूमा लिङ्गेपुल निर्माण गर्ने जानकारी गराएको छ। वर्षाको ठोरी गाउँपालिका चारबाट बिरामी लिएर चितवनको माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। हिजो बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनुभएको छ। उहाँका अनुसार माडी र ठोरीको बिचमा पर्ने जङ्गलभित्रको एउटा सानो खोलाले एम्बुलेन्सलाई करिब 40 मिटर तलब बगाएको थियो। एम्बुलेन्समा चालक सहित 3 जना सवार रहेका थिए। उनीहरू सबै सकुशल रहेको पनि जानकारी गराइएको छ। एम्बुलेन्सलाई खोलाले बगाएको भन्ने खबर प्राप्त भएपछि उद्धारका लागि माडी नगरपालिकाको जेसिबी पनि पठाइएको जानकारी गराइएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशक पदमा 7 जनाको उम्मेदवारी परेको छ। कार्यकारी निर्देशक पदको छनौट सिफारिस समितिको सचिवालयको अन्तर्वार्ताका लागि 7 जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको जानकारी गराइएको छ। सार्वजनिक सूची अनुसार डाक्टर अजय कुमार झा, डाक्टर उमेश नेपाल, डाक्टर कृष्ण सागर शर्मा, डाक्टर गुरु शरण शाह, डाक्टर प्रदीप थापा, डाक्टर विजय चन्द्र आचार्य र डाक्टर रञ्जन भक्त भण्डारी अन्तर्वार्ताको लागि छनौट भएका छन्। उनीहरूमध्ये डाक्टर अजय कुमार झा बाहेक सबै क्यान्सर अस्पतालका चिकित्सक हुन्। 7 जनामा सबैभन्दा सिनियर कृष्ण सागर शर्मा र विजय शर्मा आचार्य हुन्। उनीहरू दुवैजना 12 तहका चिकित्सक हुन्। अन्य सबै उम्मेद्वारहरू पनि 11 तहका हुन्। बागलुङ थाई घर भएका शर्मा 23 वर्षदेखि क्यान्सर अस्पतालमा बाल क्यान्सर रोग विशेषज्ञको रूपमा कार्यरत रहेका छन्। उनी यस अगाडि डिप्युटी डाइरेक्टरको रूपमा समेत कार्यरत रहिसकेको जानकारी गराइएको छ। डाक्टर आचार्य भने यस अगाडि कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन्। कार्यकारी निर्देशकको उम्मेदवारी पेश गरेका डाक्टर उमेश नेपाल आर निमित्त निर्देशकको भूमिकामा रहनु भएको छ। अन्य डाक्टर गुरुदत्त शाह, डाक्टर प्रदीप थापा र डाक्टर रञ्जन भक्त भण्डारी भने यस अगाडि क्यान्सर अस्पतालको विभागीय जिम्मेवारी सम्हाल्नु भएको थियो। अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको सूचना अनुसार तोकिएको समय सीमाभित्र अनलाइन आवेदन दिएका उम्मेद्वारहरू मध्ये छनौट समितिको निर्णयको आधारमा अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि उम्मेद्वारहरूको नाम सार्वजनिक गरिएको थियो। सूची अनुसार छनौट भएका उम्मेद्वारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरण यही असोज 22 गते बिहिबार बिहान 10 बजेदेखि हुने जानकारी गराइएको छ। अन्तर्वार्ता तथा प्रस्तुतिकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद राम शाह पथको नयाँ भवनमा हुने पनि जानकारी गराइएको छ। भरतपुर अस्पतालमा स्वर सम्बन्धी समस्या भएका बिरामीहरूको लागि भोइस थेरापी सेवा सुरु गरिएको छ। अस्पतालको श्रवण बोली तथा भाषा विशेषज्ञ सुषमा लामिछानेका अनुसार आवाजमा परिवर्तन आउने, स्वर बस्ने वा भाँचिने, लामो समयसम्म घाँटीमा असहज महसुस हुने, बोल्दा स्वर थाक्ने लगायतका समस्या भएका बिरामीहरूले उक्त सेवा लिन सक्ने जानकारी गराइएको छ। घाँटीमा रहेको स्वर यन्त्रको पर्दाको कम्पनबाट आवाज उत्पन्न हुनुभएकाले त्यहाँ गाँठो, सानो मासु पलाउने वा अन्य समस्या भएमा आवाजमा परिवर्तन आउन सक्ने विशेषज्ञ लामिछानेको भनाइरहेको छ। स्वर यन्त्रको पर्दा पूर्ण रूपमा जोडिन नसक्दा पनि आवाज कमजोर वा अस्वाभाविक हुन सक्ने उहाँको भनाइरहेको छ। विशेषज्ञ लामिछानेका अनुसार स्वर यन्त्रको पक्षघात, स्नायु प्रणालीसँग सम्बन्धित स्वर समस्या तथा मानसिक कारणबाट उत्पन्न स्वर समस्यामा पनि आवश्यकता अनुसार उपचार गर्न सकिनेछ। पुरुषमा असामान्य रूपमा पातलो आवाज हुने तथा महिलामा अपेक्षाकृत मोटो वा गहिरो आवाज हुने समस्याको पनि उपचार उपयोगी हुने उहाँको भनाइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर राम प्रसाद देव सापकोटाले स्वर सम्बन्धी समस्या भएका बिरामीहरूले समय नै परीक्षण, परामर्श तथा उपचारको व्यवस्था गर्न स्वर उपचार सेवा सुरु गरिएको जानकारी दिनुभएको छ। भारतीय सीमा नाकाबाट अवैध रूपमा आयात हुने चल्ला, कुखुरा तथा मासु तथा अन्डा नियन्त्रण गर्न नेपाल एचारी उद्योग सङ्घले सीमा नाकासँग जोडिएका जिल्लामा अनुगमन तथा सुरक्षा निकायसँग भेटघाटलाई तीव्रता दिएको छ। अभियान अन्तर्गत नवलप्रासित रूपन्देहीबाट सुरु भएको अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाट क्रमशः बाक्यसम्म पुगेको छ। सङ्घको टोलीले सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँके नेपालगञ्जका प्रमुख तथा बिओपी खचैडियाका प्रमुखसँग पनि भेटघाट गरेको जानकारी गराइएको छ। नेपाल एचारी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर विश्वराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनाल सहितको प्रतिनिधिमण्डलले सुरक्षा अधिकारीसँग भेट गरेर भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणको विषयमा छलफल गरेको हो। भेटको क्रममा सशस्त्र प्रहरीका अधिकारीहरूले अवैध आयात नियन्त्रणका लागि आवश्यक निगरानी तथा सुरक्षा कारवाहीमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जानकारी गराएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
3: स्वयंसेवीका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
4: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
3: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
4: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
5: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो, चितवन उद्योग वाणिज्य सङ्घले भोटेको सिबाडीबाट प्रभावितहरूका लागि सङ्कलन गरेको राहत तथा अन्य सामग्रीहरू हस्तान्तरण गरेको छ। रोसर, नुवाकोट तथा धादिङ लगायतका क्षेत्रमा बाढीबाट प्रभावितहरूका लागि सामग्री सङ्कलन गरेको राहत रकम सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घलाई हस्तान्तरण गरेको हो। नेपाल उद्योग वाणिज्य महासङ्घको 4 कार्यकारी समितिको बैठकको अवसरमा चितवन उद्योग वाणिज्य सङ्घका कार्य समिति कर्मचारी तथा सङ्घमा आबद्ध वस्तुगत सङ्घ संस्थाहरूबाट सङ्कलित रकम 15,15,515 रुपियाँको चेक नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढी पीडितहरू परिवारका लागि मलम लगाउन सङ्घले आफ्ना सदस्यहरू, कर्मचारी तथा आबद्ध वस्तुको सङ्घ संस्थाहरूसँग सहकार्य गरेर रकम सङ्कलन गरेको जानकारी गराउनुभयो। राहत रकम ग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले महासङ्घले गर्ने हरेक गतिविधि तथा अभियानहरूमा चितवन उद्योग वाणिज्य सङ्घले सधैँ उत्कृष्ट सहयात्री भएर काम गरेको प्रशंसा गर्नुभयो। उहाँले चितवन उद्योग वाणिज्य सङ्घ, यसका सदस्यहरू तथा आबद्ध वस्तुगत सङ्घ संस्थाहरूलाई पनि विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। नेपाल प्रहरी शिक्षालय भरतपुरबाट 310 सहायक प्रहरी निरीक्षक अधिक्षित भएका छन्। बुधबार आयोजना गरिएको सहायक प्रहरी निरीक्षक आधारभूत तालिम 2 180 समूहको दीक्षान्त समारोहमा उनीहरू अधिक्षित भएका हुन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सहायक प्रहरी निरीक्षकहरूलाई दीक्षित गराउनु भएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा जाँदा सहानुभूति, वफादारीता, धैर्य, सहनशीलता सँगै संवेदनशीलता, अनुशासन इमानदारीता आदेशको पालना शारीरिक तथा मानसिक तन्दुरुस्ती जस्ता गुणहरू आत्मसात गर्दै नागरिक अरूको सेवामा खटिने निर्देशन दिनुभएको छ। तालिमबाट सिकेका व्यावसायिक सिप तथा ज्ञान जस्तो सुकै परिस्थितिमा पनि सेवा प्रवाह गर्न सक्ने सक्षम बनाउने भन्दै दीक्षान्त समारोहमा ग्रहण गरिएको शपथलाई जीवनभर आफ्नो व्यावसायिक जीवनको मार्गदर्शन बनाउन संगठन तथा परिवारको गरिमालाई सदैव शिरमा सजाउन पनि निर्देशन दिनुभएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले संगठनको शाख र मर्यादा सदैव सर्वोपरि राख्नुपर्ने भन्दै व्यक्तिभन्दा माथि संगठन रहने मूल मन्त्रलाई आफ्नो सेवाकालभर आत्मसात गर्नुहुन पनि विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेपाल प्रहरी शिक्षालय समा देशक प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले जुनियर प्रहरी अधिकृतहरू नेपाल प्रहरी संगठनका मेरुदण्ड रहेको तथ्यलाई सदैव आत्मसात गर्दै संगठनको श्रीवृद्धिमा तालिममा सिकेका ज्ञानहरू र सिपको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुहुनेमा विश्वास व्यक्त गर्नुभयो। 270 दिनसम्म चलेको तालिममा 310 जना सहभागी भएको नेपाल प्रहरी शिक्षालय सूचना अधिकारी प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिनुभएको छ। उहाँले दीक्षित भएका प्रहरी सहायक निरीक्षकहरूलाई कार्यक्षेत्रमा खटाइने पनि जानकारी दिनुभएको छ। दीक्षित पश्चात उनीहरूको उपस्थित आफन्तहरूले सेवा क्षेत्रमा खटिएका प्रहरीलाई बधाई ज्ञापन गरेका थिए। आफ्ना सन्तान प्रहरी सेवामा प्रवेश गरेकोमा उनीहरूले खुसीका आँसु पनि साटासाट गरेका थिए। काठमाडौँ जोड्ने मुख्य लाइफलाइनको सडकको रूपमा रहेको नारायणगढ मुगलिन सडक खण्डमा बढी भार भएका सवारी साधनको निगरानी गर्ने एकमात्र तौल स्टेसन 3 महिनादेखि बिग्रिएको छ। भरतपुर महानगरपालिका एक आँपडास्थित तौल पुल स्टेसनको बिम भाँचिएको र असार 12 गतदेखि सञ्चालन नहुँदा सडक सुरक्षामा थप जोखिम बढेको हो। तौल गर्न नपाउँदा भार बढी बोकेका सवारी साधनहरूको आवागमनलाई नियन्त्रण कमजोर भएको स्टेसनका कम्प्युटर अपरेटर सरोज राणाले जानकारी दिनुभएको छ। तौल स्टेसन सञ्चालनमा हुँदा यहाँका ट्राफिक प्रहरीहरूको समेत नियमित रूपमा उपस्थित रहने गरेको थियो। स्टेसनमा प्रहरीको पोस्टिङका लागि समेत प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले स्टेसन नै सञ्चालन नहुँदा ट्राफिक प्रहरीहरू पनि उपस्थिति अटेको छ। नारायणगढ मुगलिन सडकमा दुर्घटना न्यूनीकरण तथा बढी भार भएका सवारी साधनहरूको लागि नियन्त्रण गर्ने उद्देश्यले सरकारले 2077 सालमा 1,21,73,665 रुपियाँ लागतमा तौल पुल निर्माण गरेको थियो। 80 टन क्षमताको 18 मिटर लामो तौल पुल स्टेसनमा भार क्षमता मापन गर्न इलेक्ट्रो मेकानिकल कन्ट्रोल रुमको पनि व्यवस्था रहेको थियो। मन्त्रीविन्दु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नेतृत्वमा गोकर्ण पन्थी आउनु भएको छ। पन्थीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नु भएको हो। नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्नु भएका पन्थीलाई नगरपालिकाले एक कार्यक्रमको बीच स्वागत गरेको छ। स्वागत कार्यक्रममा नगर प्रमुख भीमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई ध्यानमा राख्दै एटौँडा अस्पतालको सेवा र उपचार क्षमता विस्तार गरिने बताउनु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा उहाँले अस्पतालमा क्याथ ल्याब, एमआरआई सेवा तथा शय्य विस्तारको प्राथमिकतामा राखिएको जानकारी गराउनु भएको छ। मुख्यमन्त्री थापा मगरले अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक कार्यालय अब सरकारी भवनमा स्थानान्तरण गरी उक्त स्थानलाई उपचार तथा शय्य विस्तारको प्रयोग गर्ने योजना रहेको जानकारी गराउनु भएको छ। तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यको रूपमा जीप सफारी मार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ। जिल्लामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको गतिविधि बढ्दै गएपछि बन्दीपुर र आँभोखेरीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यको रूपमा विस्तार गर्ने योजना अगाडि सारिएको छ। बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँभोखेरी क्षेत्रमा अहिले जीप सफारी सञ्चालन भइरहेको छ। गाउँ पहाड धार्मिक स्थल तथा पर्यटकीय प्राकृतिक गन्तव्यहरूको अवलोकन गराउँदै पर्यटकहरूलाई नयाँ अनुभव दिलाउने उद्देश्यले सफारी सञ्चालन गरिएको उहाँको भनाइरहेको छ। अब जीप सफारीलाई विस्तार गर्दै दमौली, मानुङकोट, छाप्दी, छिम्केश्वरी र आँधी मूल लगायतका गन्तव्यमा समेटेर धार्मिक तथा पर्यटकीय सर्किट निर्माण गर्ने योजना भइरहेको पौडेलले जानकारी दिनुभएको छ। बन्दीपुर र आँभोखेरीमा जीप सफारी भइरहेको छ। अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटकीय सर्किटको रूपमा विकास गर्ने तयारी गरेका छौँ उहाँले भन्नुभएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। दसैँको टिकाको लागि उत्तम सहित कार्तिक 4 गते बुधबार बिहान 10:26 दसैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पुल निर्माण गर्ने। क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा 7 जनाको उम्मेद्वार छनौट। स्वर सम्बन्धी समस्या भएका बिरामीहरूका लागि भरतपुर अस्पतालमा भोइस थेरापी सेवा सुरु। चितवनको तौल पुल 3 महिनादेखि बन्द। सडक सुरक्षामा चुनौती। बाढी प्रभावितका लागि चेतवन उद्योग वाणिज्य संघको 15 लाख बढी सहयोग, चेतवनमा 310 जना सहायक प्रहरी निरीक्षक दीक्षित, जीप सफारी मार्फत तनहुँका पर्यटकीय गन्तव्यहरू जोड्ने तयारी। अवस्थ सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षका मित्र राजन र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु, नमस्कार।
13: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
14: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
15: ल लिनुहोस्।
14: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
15: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
14: स्वाद मात्र होइन प्रेम पस्कने।
13: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
16: बगैचा एडभेन्चर रिसोर्ट,
13: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
16: बगैचा एडभेन्चर रिसोर्ट।
13: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
16: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
17: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
18: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
17: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
19: ओहो दाई, नमस्कार।
20: नमस्कार,
19: आराम हुनुहुन्छ?
20: आरामै छु।
19: घर त राम्रो बनाउनु भएछ?
20: अँ, यसो भनौँ।
19: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
20: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
19: ए, गजबको काम गर्दा रहेछन् त।
1: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट चार दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801168139
21: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
22: आइया मरे नि बाबा आइया
21: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
23: ल हेर त सर्प भाग्यो त्यता टोक्यो कि के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
22: ल मलाई त सापले टोक्यो नि मन नै भयो म
21: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
23: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
21: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
23: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
24: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
25: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
26: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
10: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
11: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
10: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
12: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
13: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर। ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
7: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: स्वयंसेविका दिज्यू नमस्कार, हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
10: ए, मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
9: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
10: ए, ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
11: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
12: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन। फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 056-513-412। मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
4: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
3: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा, आमा, दाजु, बहिनी र सन्तान गुमाउनुको पीडा हो।
4: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
3: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा गुड्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
4: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
5: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
6: सर, एउटा प्रश्न सोधौँ है।
7: सोध न।
6: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: रक्तदान जीवनदान। स्याङझाङ नवलपरासी सम्पर्क समाज गैडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक साङझा नवलप्रासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैडाकोट नगर समिति।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: आमा, राति छ, कता जान लाग्नु भयो नि?
13: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
12: ए पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
13: किन नि सानो लट्ठी र टर्च लाइट
12: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
13: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
12: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
14: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
15: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट।
6: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
8: रक्तदान जीवनदान स्याङझार नवलपरासी सम्पर्क समाज गैंडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैंडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैंडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक साङझा नवलप्रासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैंडाकोट नगर समिति।
9: सिद्धार्थ चस्मा घर,
10: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
9: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
10: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015-16, मोबाइल 98470-23-613।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले बिहानको 8 बज्यो।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 98029933894
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
5: जय माता मौला काली
6: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
8: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
9: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
8: भयो दाइ
10: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश

0: FM 101.7
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: कस्तो
3: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैलाकोट फन पार्क छँदैछ नि।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
8: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
7: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुवा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
8: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
7: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
8: सुरक्षित समाज निर्माणको लागि गैंडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
9: गैंडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
1: रक्तदान जीवनदान, स्याङझार नवलपरासी सम्पर्क समाज गैंडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैंडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैंडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक साङझार नवलप्रासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैंडाकोट नगर समिति। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: विजय तान्छे।
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
11: अहिले बिहानको 9 बज्यो

0: XA FM XA 8.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 9809233894
4: हो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54 692 र 98550 54 968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
9: ओहो दाई नमस्कार
10: नमस्कार
9: आराम हुनुहुन्छ
10: आरामै छु
9: घर त राम्रो बनाउनु भएछ
10: अँ यसो भनौँ
9: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
10: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
9: ए गजबको काम गर्दा रहेछन् त
11: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैँडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 98450 66 189 र 98071 68 139 सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
7: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
3: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
9: अहिले बिहानको 10 बज्यो।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
4: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511854503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि

0: FM 101.6
1: ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
8: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: सर, एउटा प्रश्न सोधौँ है।
3: सोध न।
2: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: विजय FM 101.6 साउन्ड।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
3: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ
4: डिभाइडर नागेर सडक काट्नु जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ
3: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन् यो संख्या केवल तथ्य होइन कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो
4: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ
3: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ भित्री लेन तीव्र गतिमा गुड्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ
4: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास
5: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय
6: जय माता मौला काली
7: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर
9: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
10: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
11: अहिले मध्याह्नको 12 बज्यो

0: Sea FM, XM1.2.
1: कस्तो
2: गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाई।
5: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Алекса и Тасмановца.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
6: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
6: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
3: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्निचर गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98 511 29 163 98 550 74 503 र 98 511 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
3: घरै उज्यालो
4: दाई, ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
5: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ। अहिले केही भन्नै सकिन्न भन्नुभएको छ डाक्टरले।
4: होइन, कसरी यस्तो भयो भाउजू?
5: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
4: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
5: भन्न नै लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो। 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
6: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
7: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
8: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: विजय टाइमचेक।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
10: अहिले दिउँसोको 1 बज्यो।
11: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
12: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
11: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
13: स्वाद मात्र होइन प्रेम पस्किने।
14: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
15: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
14: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
15: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0564493773 र 4947141 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 0565134412 मोबाइल 9801363412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
3: स्वयंसेविका दिदीज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भन्या
16: ए ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
3: स्वयंसेविका दिदी हेर्नु न मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लाउन के गर्ने होला दिदी
16: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
17: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनुहोस् पीएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फन्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
18: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
19: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: BJ टैंकिंग विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809933894। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082693। दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार RCT गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0556493773 र 494741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 9861224437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
3: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
2: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
4: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी बर्दघाट, सुस्तापूर्व।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ, यसो भनौँ।
1: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए, गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
4: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
3: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैराकोट 1 नवलपुर।
7: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: विजय टाइम चेक। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
13: अहिले दिउँसोको 3 बज्यो

0: XFM 101.5 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
3: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गएर हुन्न र
2: ल ल गएर तुरुन्त बुक गरिहाल है
1: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501500 मोबाइल 98612-20437
4: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
5: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
4: भयो दाइ
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
1: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त, अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
6: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
7: विजय टाइमचे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-4943-73 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412, खुल्ने समय बिहान 9 बजेदेखि

0: बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकियाट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
8: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
2: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
9: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239894

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको पुर्खाइमा बसिरहनुभएका तपाईँ सम्पूर्ण प्रिय आफन्तमा आज भने उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिका लम्सालको। प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कता कता व्यस्त हुनुहुन्छ कुनै कार्यक्रम रमाइलो साँझ हामी लिएर आइसकेका छौँ। तपाईँहरू केही रमाइलो बनाउने कार्यक्रम, तपाईँहरूको यो दिनलाई दिनभरिको थकानलाई मेटाउने कार्यक्रम कार्यक्रम रमाइलो साँझ तपाईँले यति बेला विजय एफएम 106.6 सुन्दै आइरहनु भएको छ भने इन्टरनेट अनलाइनको माध्यमबाट र हाम्रो फेसबुक पेजबाट पनि सुन्दै आइरहनु भएको छ। हामी अरू कुराहरू एकैछिनमा गर्नेछौँ। कोही साथी लाइनमा हुनुहुन्छ, धेरै बेर नकुरा को हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रोशन फुलाङ राई धरानको विष्णु बहादुरकाबाट। रोशनजी सन्चै आरामै हुनुहुन्छ? रोशनजी अनि कार्यक्रममा आउनुभयो, जे होस् कुराकानी हुन पायो, खुसी लाग्यो। आज कुन गीत सुन्न चाहनुहुन्छ?
1: आज यो पूर्वातिरको
0: हजुर हजुर
1: यो लोक भाका गाईघाट बज भन्ने बोलको सुनौँ न ल।
0: हुन्छ, पक्का पनि हुन्छ। रोशनजी सम्झना समर्पण राख्न सक्नुहुन्छ
1: विशेष लगायत हाम्रो प्राप्ति अनि रेडियो प्रकाश गुरुङजी, काजीराम नेपालीजी अनि बहादुर अनि कमरा बस्ने दत्त बहादुर थापा हुनुहुन्छ, त्यसरी अनि त्यस्तै पनि हुनुहुन्छ हुनुहुन्छ अनि धेरै साथीहरू चाहिँ विशेष नाम छुटेका साथीहरूलाई पनि
0: हजुर नमस्कार। भाइ भाइ रोशन फुलाङ राई हुनुहुन्थ्यो धरानबाट। तपाईँ पनि यसरी नै रमाइलो कुराकानी गर्न र प्रिय आफन्तलाई मिठो गीत सुनाउन फोन डायल गर्न सक्नुहुन्छ। कार्यक्रमको कार्यक्रममा फोन गर्नुपर्ने नम्बर रहेको छ 0875 1400। कार्यक्रममा तपाईँले फोन डायल गर्दै गर्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझ तपाईँले यति बेला विजय एफएम 106.6 सुन्दै आइरहनु भएको छ भने इन्टरनेट अनलाइनको तर्फबाट तपाईँले हाम्रो पात्र नेपाली पात्र सँगसँगै युट्युब सँगसँगै फेसबुक पेजबाट पनि सुन्दै आइरहनु भएको छ। कार्यक्रम रमाइलो साँझमा यति बेला अर्को साथी पनि लाइनमा हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार अम्बिकाजी।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काजीराम नेउपाने। काजीरामजी सन्चै आरामै हुनुहुन्छ?
2: आरामै छु म, सबै ठिकै छ। हजुरहरूले कस्तो छ?
0: हामीलाई पनि एकदमै ठिक छ काजीरामजी। हुन्छ, कार्यक्रममा आउनुभयो, फोन लाग्यो, कुराकानी हुन पायो तपाईँसँग, खुसी लाग्यो। गीत रोज्न सक्नुहुन्छ? रोज्न सक्नुहुन्न किनभने हाम्रो अगाडि आउनुभएको साथीले रोजिसक्नु भएको छ। तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ?
2: रोशनजीले रोज्नु भएको छ, सुनिराखेको छु मैले। तर सम्झनु पर्दाखेरि सर्वप्रथम हजुरको लागि
0: धन्यवाद,
2: वेलकम। हामी भित्र अरुण सर हुनुहुन्छ?
0: हजुर अरुण सर हुनुहुन्छ।
2: अरुणको लागि हामी विजय सम्पूर्ण परिवारको लागि अनि साथीहरू भन्नुपर्दा भर्खरै आउनुभएको थियो मणि सर, के अरे रोशन फुलाङजी, उहाँको लागि सम्झना। त्यसै गरी मणि सरजी हुन्छ, सरोसिन्दरीजी हुनुहुन्छ, मिना बानिया, मोती मगरजी हुनुहुन्छ, त्यसै गरी हुन्छ हेमप्रसाद पाण्डे, मुना मुखिया, सृजना मुखिया, कमला मुखिया, त्यसै गरी हुनुहुन्छ पूर्व अरुण, चन्द्र बस्नेतजी हुनुहुन्छ, गगन चेरा, कान्छी

0: dari pasar Toyola Krishna Gurung saya dari zaman kosaki jiwan karti rosan pola hangrai ini tuh semuanya bayalu asis main basnet Dini Sarai, Devendra Sapkota, Tisegari Parkas Gurung, Rambad Kharka, Sankar Karki, Manju Thapa, Ratna Madhu Thapa, Tisegari Salina Pokhre, Narai Limbu, Andai, Nam Sutega, Samai Sati, Andai, Andai, Sutin Sambiga Ji, Namaskar.
1: Hozu, Namaskar, bye bye. Murari Gurela, Unun, Tio. Haina, Kaziram Neupane, Unun, Tio, Barut Purvaja. Dini Dini Dini Dani Kaziram Neupane Ji, Lai, Bani Gari Kramailu Sazma, So, Vilika Kushari Paz, Vizdiki Bata, Chari Chau, बजेसम्म हामी तपाईँहरूसँगै रमाइलो बेलाको साडी गर्नेछौँ, रमाइलो रमाइलो गीतहरू सुन्नेछौँ. तपाईँ हाम्रो कार्यक्रमलाई यति बेला विजय एफएम 106.6 सुन्दै आइरहनु भएको छ भने इन्टरनेट अनलाइनको माध्यमबाट हाम्रो पात्र नेपाली पात्रमा सुन्न सक्नुहुन्छ भने विजय एफएम 106.6 लगइन गरेर तपाईँले फेसबुक पेजबाट पनि सुन्न सक्नुहुन्छ. लगइन गरेर होइन, फेसबुक पेजमा गएर होइन. यति बेला भने अर्को साथी पनि लाइनमा हुनुहुन्छ. को हुनुहुन्छ? हजुर, नमस्कार. मणिपुर स्वरबाट प्रकाश गुरुङ. प्रकाश जी सन्जय आरामै हुनुहुन्छ? हजुर, हामी पनि एकदमै आरामै छौँ. प्रकाशजी, प्रकाशजी अगाडि आउनुभएको साथीले गीत रोजिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ.
2: सर्वप्रथम हजुरलाई र हाम्रो कन्ट्रोलमा अरुण सर हुनुहुन्छ होला, विजय रमेश सर झन् तिमीलाई भन्न चाहे र यो भर्खरै हाम्रो धरानबाट आउनुभएको रोशन प्राणजीले रोप्नुभएको गीत उहाँलाई सम्झना भन्न चाहे. होइन, काजीरामे पन्जी मुरारी पहिलालाई सम्झना, रत्नबहादुर थापा सन्तजीलाई मेरो सम्झना, भगवान् मेरो सम्झे मना मुखिया जनमुखिया हुनुभयो, काठमाडौँ आउने मन्जुर आशिषजीलाई जीवन कार्कीजीलाई धेरै सम्झना, हाम्रो यता गएको द्रोणी सरोजाली माया राणा र तपाईँहरू हाम्रो ओमडीजी जो कार्यक्रम सुनेर भन्न चाहे. नमस्ते भन्नुभयो.
1: हजुर, नमस्कार. प्रकाश गुरुङ हुनुहुन्थ्यो भोजपुरबाट. प्रकाश गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद छ. यति बेला भने हामी मिठो भाका सुन्छौँ, त्यसपछि भने बाकी सन्देश र फोनहरू लिएर आउने नै छौँ. यति बेलाको क्रममा भने मिठो भाका तपाईँहरूको लागि.

0: मिठो मिठो पूर्वेली भाका तपाईँहरूले सुन्नुभयो होला, निकै नै मिठो भाका बज्दै थियो कार्यक्रममा। मैले साँझमा यस्तै रमाइला मिठा भाकाहरू सुन्न अनि सुनाउनको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ, फोन गर्दै गर्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा हामीले यस्तै तपाईँलाई मन परेका भाकाहरू सुन्दै सुनाउँदै आइरहेका छौँ। कार्यक्रम रमाइलो साँझलाई सबैजनाले माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, सन्देश पठाउनुहुन्छ। हामीले नै कार्यक्रमलाई निरन्तरता दिन सकिरहेका छैनौँ, तैपनि साथीहरूले जोस माया गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद छ। सन्देश लेखी पठाउनु भएको छ जनक रजाली मगरले। जनक रजाली मगरले लेख्नुहुन्छ, मिस यु अल भन्नुभएको छ। भने सुरेश तामाङ तामाङले लेख्नुहुन्छ, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट। आज मलाई नाम्छे आमा नमुसे आमा दहीमा टिका नझारे जमरा भन्नुभएको छ। कति नरमाइलो लाग्छ होइन यस्तो गीतहरू सुन्दाखेरि भन्ने गीत बजाइदिनु होला। यो गीत सर्वप्रथम त हजुरलाई अनि प्रविधिको मित्रलाई, साथीहरू रमित विक्रम ज्ञानकाजी, र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ सुरेश तामाङलाई। यतिखेर भने फोन लाइनमा अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? इलामबाट दिलसा राई। दिलसाजी के छ खबर, सन्चै आरामै हुनुहुन्छ? है अह हुन्छ दिलसाजी, कार्यक्रममा आउनुभयो, धेरै धेरै खुसी लाग्यो कुराकानी हुन पायो। तपाईँ सम्झना समर्पण राख्न सक गीत भने हाम्रो अरुणजीले बजाउनु रेडी गरिरहनु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ?
1: हुन्छ सर्वप्रथमै चाहिँ मैले सम्पूर्ण आठदेखि सुरु के अरे बस्ने भएको सिन्देखि दिनुहोला भन्न चाहन्छु।
0: धन्यवाद।
1: हुन्छ यहाँलाई स्वागत अनि मलाई साथी प्रायः साथी मित्र विशेष मित्रमा सम्झना अनि मनकी सान्छी फुलमा राई मुटेरिसा लिम्बू अनि प्यारी साथी सङ्गीता राई अनि अरू हुनुहुन्छ मिना चामलिङ दादा कृष्ण बस्ने दादा जीवन सरण दादा कृष्ण तामाङ दादा हुनुहुन्छ हाम्रो लिम्बू विजय अनि प्यारिस सरस्वता पोखरेल अनि हाम्रो सहयात्री सरहरू अनि विपना राई निर्मला राई पिर्सु थामी अनि हुनुहुन्छ प्यारिसकी समीक्षाकी अनि हाम्रो दादा कुमार बुढाथोकी अनि कुमार पर्जा अनि कालीराम ने उपाने दाई हुनुहुन्छ अनि सरलिना पोखरेल लगायत सबै नाम सिक्ने साथीहरूलाई पनि मिठो माया भन्दैछु। नमस्ते भाइ।
0: हजुर नमस्कार भाइ भाइ, दिलसा भाइ हुनुहुन्थ्यो इलामबाट। दिलसाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो छोटो मिठो कुराकानीको लागि। कार्यक्रम रमाइलो साँझमा सन्देश लेखी पठाउनु भएको छ अनन्त श्रेष्ठले, हाई नमस्ते भन्नुभएको छ। भने मुना राई लिम्बुले दर्शन नमस्कार, शिष म धनकुटाबाट सुन्दैछु, सम्पूर्ण साथीहरूमा सम्झना माया छ ल भन्नुभएको छ। मुना राई लिम्बुजीलाई पनि धेरै धेरै धन्यवाद छ। यति बेला भने अर्को साथी पनि फोन लाइनमा हुनुहुन्छ, त्यसपछि पनि बाँकी सन्देशहरू पढ्ने नै छु, को हुनुहुन्छ? हजुर नमस्कार।
2: हजुर गुड इभिनिङ, तपाईँलाई
0: शेवारो शेवारो नमस्कार, कहाँदेखिबाट को बोल्नु हुँदैछ?
2: इलामबाट प्याकुली गीता।
0: इलामबाट प्याकुली गीता, के छ अनि हाम्रो प्याकुली गीताको खबर?
2: मेरो खबर एकदमै राम्रो छ अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ?
0: हजुर हामी एकदमै ठिक छौँ। अह हुन्छ, अगाडि आउनुभएको साथीले गीत रोजिसक्नु भएको छ भन्दा नि सन्देशमा आएको साथीले तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ?
2: हुन्छ सर्वप्रथम हजुर अनि प्राविधिक साथीलाई एकदम धेरै अवगत गीत सुनेर एकदम रमाइलो गर्नु होला भन्न चाहन्छु अनि विशेष मेरो लाइफ पार्टनर चन्द्र लिम्बू घायल अभिरू मानिस हुन लगायत सम्पूर्ण साथीलाई एकदम धेरै मिस यु भन्दै बिदा भयो।
0: छोटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ प्याकुली गीता हुनुहुन्थ्यो इलामबाट, धेरै धेरै धन्यवाद छ। दिलसा राईले सन्देश लेखी पठाउनु भएको छ, दिलसाजीसँग फोनमा पनि कुरा भइसक्यो, मिस यु डियर भनेर सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ, दिलसाजीले फोनमै नै लिइसक्नु भएको छ होइन। अह त्यसै गरेर अर्को सन्देश रहेको छ ऋषिराम सापकोटाको, ऋषिराम सापकोटाले सन्देश लेखी पठाउनु भएको छ, नमस्कार म ऋषिराम सापकोटा हाल जापानदेखि, मेरो घर गैराकोट वार्ड नम्बर 8 कालिका चोक हो, शुभकामना छ विजय एफएमलाई सम्प्रेषण गर्ने मौका दिनुभएकोमा, मेरो घरमा रहनुहुने आमामा ढोक प्रणाम, छोराछोरीहरूमा धेरै धेरै सम्झना त्यस्तै गरेर मलाई ऋषिराम सापकोटा भनेर चिन्नुहुने सबैलाई नजिकै आउँदै गरेको विजयादशमीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। मिल्छ भने जिन्दगीले यसरी मलाई धोका दियो भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। जिन्दगीले मलाई यसरी धोका दियो भन्ने चाहिँ फिल्मको गीत होला। हामी सकेसम्म चाहिँ लोकभाकाहरू बजाउने गर्दछौँ। धेरै धेरै धन्यवाद छ ऋषिराम सापकोटाजीलाई सन्देशको लागि। ब्याकग्राउन्डमा गीत बजिसकेको छ, यसै गीतलाई हामी ठुलो पारेर केही चाहिँ सुनौँ, त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ। यति बेला पनि मिठो भाका तपाईँहरूको लागि।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
0: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
0: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: ए ल ल, जाऊ जाऊ जाऊ।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
8: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 कोठी चितवन, फोन 056-525-514 र 525-517।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
14: अहिले साँझको 6 बज्यो।

यही हो विजय एफएम गाउँ शहरमा घन्किने तराई पहाड रङ पहाड रन्किने पक्का पनि यही हो विजय एफएम अनि यही हो कार्यक्रम रमाइलो साँझ। कार्यक्रम रमाइलो साँझ लिएर हामी हरेक साँझको 5:30 बजेदेखिबाट 6:30 बजेसम्म आउँछौँ। केही बेरको व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ। अबको 6:30 बजेसम्म हामी तपाईँहरूसँग अझै रमाइलो कुराकानी गर्नेछौँ, तपाईँहरूका रमाइला रमाइला कुराहरू सुन्नेछौँ, सुनाउने नै छौँ, अनि मन परेका गीतहरू सुनेर आफ्ना प्रिय सम्झेर आफ्ना प्रिय आफन्तहरूलाई सुनाउन सक्नुहुन्छ गीत रोजेर। कार्यक्रम रमाइलो साँझमा सन्देशले के पठाउनु भएको छ मिलन घायल मुटुले, मिलन घायल मुटुले लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ। मिलन घायल मुटुले दोहा कतारबाट हामीलाई यो सन्देश पठाउनु भएको हो। त्यसै गरेर गीता लिम्बुले सन्देश लेखी पठाउनु भएको छ। गीता लिम्बुले लेख्नुहुन्छ, सेवा र हजुर, इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु एन्ड अल फ्रेन्डलाई भन्नुभएको छ। गीता लिम्बुजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश रहेको छ मनको साथी जीवन कार्कीले, मनको साथी जीवन कार्कीले धेरै पछि सन्देश पठाउनुभयो। हजुर पोखरेजी नमस्कार, आराम हुनुहुन्छ? हजुर धेरै लामो समयपछि कमेन्ट गरे पोखराबाट मनको साथी, के छ हजुरहरूको हालखबर भन्नुभएको छ। हाम्रो ठिकै नै छ भन्नुभयो, कार्यक्रम चाहिँ नियमित आउन सकिरहेका छैनौँ त्यस्तै त्यस्तै परेर। जे होस् हामी कहिलेकाहीँ आउँदा पनि साथीहरू सन्देश पठाउनुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, धेरै खुसी रमाइलो लाग्छ। मनको साथी जीवन कार्कीले लेख्नुहुन्छ, मनी कामतिरै बिजी बिजी छु, कार्यक्रम एकदम राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, मिठो माया मिठो सम्झना, शुभरात्रि हजुर भन्नुभएको छ। धेरै धेरै धन्यवाद, शुभरात्रि तपाईँलाई पनि। मनको साथी जीवन कार्कीजीलाई धेरै धेरै धन्यवाद सन्देशको लागि। अबको क्रममा भने हामी अर्को मिठो भाका सुन्छौँ, त्यसपछि तपाईँहरूसँग रमाइलो कुराकानी गर्ने नै छ। तपाईँहरू भने हामीलाई फोन डायल गर्दै गर्न सक्नुहुन्छ, हाम्रो स्टुडियोको फोन नम्बर 078-7500 छ, सन्देश पनि पठाउँदै गर्न सक्नुहुन्छ। परदेशी आइसकेपछि ब्याकग्राउन्डमा परदेशीलाई सम्झेर दसैँको बेलामा आउनु हो परदेशी, सुनौ है त।

दसैँ तिहार आइसक्यो, झल्कुल आइसक्यो, पक्का पनि दसैँ तिहार आइसक्यो। अब परदेशीको झल्कु लाग्ने त पक्का पनि भयो, परदेशीहरूलाई घर परिवारको झल्कु पनि पक्का पनि लाग्छ होला, होइन? को कसको गाउँतिर कता कतातिर कतिको दसैँ लागिरहेको छ, अझसम्म त अलि लागेको छैन, किनभने पितृपक्ष नै चलिरहेको छ, सोह्र श्राद्ध सकिएकै छैन, औँसीपछि घटस्थापनापछि भने पक्का धम्माधम दसैँ लाग्नेवाला छ, होइन? तर अझै पनि चोक चोकमा कता कता झन्डी बुर्जा भनेको त सुनिन्छ बाटोमा हिँड्दाखेरि, है, लगभग कता कता लाग्यो लाग्यो जस्तो पनि छ। अनि बजारतिरको माहौल चाहिँ यसो बजारतिर नारायणघाट भरतपुरतिर हिँड्दाखेरि एकदमै भिड छ बाटो, होइन? त्यो बाटो भिड देख्दाखेरि र पसल पसलमा मान्छे देख्दा चाहिँ ओहो दसैँ आएछ क्या अरे जस्तो पनि लाग्छ। अझै पनि कार्यालयहरूमा काम गर्ने, सरकारी काम गर्नेहरूलाई चाहिँ दसैँ अझै आइसकेको छैन, किनभने बिदा भइसकेको छैन नि त। बिदा भएपछि चाहिँ ठ्याक्कै दसैँ आए जस्तो हुन्छ घटस्थापनापछि भने पक्का पनि, होइन? पक्का पनि दसैँको कुराकानी चलिरहेको थियो। रमाइलो साँझमा सन्देश पठाउनु भएको छ छन्दुलाल तामाङले। छन्दुलाल तामाङले लेख्नुहुन्छ, रमाइलो साँझ सञ्चालक ज्यूमा नमस्कार, म मलेसियादेखि मेरो घर गैराकोट छ। आउँदै गरेको नेपालीहरूको महान चाड विजया दशमीको मेरो शुभचिन्तकहरूप्रति हार्दिक शुभकामना भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ छन्दुलाल तामाङजीलाई पनि धेरै धेरै यो सन्देशको लागि, मायाको लागि। कार्यक्रममा मैले साँझमा अर्को सन्देश रहेको छ लिम्बू विजयको। लिम्बू विजयले लेख्नुहुन्छ मिस यु अल भनेर लेख्नुभएको छ। लिम्बू विजयजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सन्देशको लागि। तपाईँहरू पनि हामीलाई फोन गर्दै गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 078-7500 हामीले खुला गरिराखेका छौँ, तपाईँ हामीलाई फोन डायल गरेर कुराकानी गर्न सक्नुहुन्छ। यति बेला भने अर्को मिठो भाका सुनौ, त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ। यति बेला भने मिठो भाका तपाईँहरूको लागि।

अब त फर्केर आउँ परदेशी पक्का पनि धेरै वर्षसम्म परदेशीलाई कोरेर बसिरहनु भएको परिवारमा सधैँ परदेशी आए बल्ल दसैँ आउँथ्यो भन्ने हुन्छ होला होइन सामाजिक सञ्जालमा कता कता राखिन्छ परदेशी फर्केर आए पो दसैँ आउँछ होइन पक्का पनि दसैँ भन्ने बित्तिकै हामी सबैजनालाई किन यस्तो हर्ष उल्लासको पर्व हो जस्तो लाग्छ होला होइन परदेशीको याद आउँछ नरमाइलो कुराहरू केही नभइदिए हुन्थ्यो राम्रो राम्रो कुराहरू भइदिए हुन्थ्यो सबैजना खुसी भइदिए हुन्थ्यो परिवारमा रङ्ग रमाइलो भइदिए हुन्थ्यो होइन सबैतिर दसैँ आएपछि चाहिँ छुट्टै हुन्छ माहौल बाहिर निस्किँदा चिसो वातावरण सुरु हुन्छ आकाशमा मालचरीले मसाई सरिरहेका दृश्यहरू देख्न पाइन्छ होइन छुट्टै यो दसैँ नै यो बेलामा भयो कि यो अचम्म लाग्छ कि कस्तो राम्रो सिजन हुन्छ धानका बाला झुलेको हुन्छ कोदो फुलेको हुन्छ एकदमै रमाइलो मौसममा दसैँ आउँछ दसैँ आफै पनि ठुलो महान पर्व हो खुसी हर्ष उल्लास लिएर आउने पर्व पक्का पनि तपाईँहरू सबैजनाको दसैँ राम्रो होस् भन्नुपर्छ होइन सन्देश लेखी पठाउनु भएको छ मिस यु प्यारी भनेर समीक्षा जोशीले दिल्सा राई एन्ड अल भन्नुभएको छ स्पेसल्ली दिल्सा राईलाई सम्झाउनु भएको छ त्यसपछि सबैजनालाई भन्नुभएको छ भने लिम्बू विजयले मिस यु अल भन्नुभएको छ कार्यक्रम रमाइलो साझमा आजको लागि भने निर्धारित समय सकिन लागिरहेको छ यति बेलासम्म आजको लागि जति पनि साथीहरूले सन्देश लेखी पठाउनु भएको उहाँहरूलाई धेरै धेरै धन्यवाद छ जति पनि साथीहरूले फोन गर्नुभयो कुराकानी हुन पायो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु भोलिको श्रृङ्खलामा पक्का पनि हामी उपस्थित हुने नै छौँ हामीलाई सुन्दै रहनुहोला विजय एफएमलाई माया गर्नुहोला विजयबाट बज्ने अन्य कार्यक्रमहरूलाई नै उस्तै माया गर्नुहोला भन्दै यो आवाजलाई तपाईँहरूसम्म पुर्याउन सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट भने अम्बिकालम साल बिदा हुन्छु नमस्कार

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
4: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
5: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
4: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
5: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
4: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा गुड्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
5: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
6: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ल है, म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
9: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौँ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
8: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
10: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
8: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
9: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
8: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
10: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
11: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र

0: सामुदायिक रेडियो विजय एफएम में 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसार भरेकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजे को विजय खबर में माया कडेल को नमस्कार। विजय खबर में प्रमुख खबर का मुख्य शीर्षक नमुना शिवनगर खानेपानी को अध्यक्ष में प्रकाश भूषाल संपूर्ण समिति सर्वसम्मत चयन निम्स दाई को हेलीकप्टर बिक्री र स्वामित्व हस्तांतरण में अदालत को रोक चितवन को बधस्थल अस्त व्यस्त मासु जांच ऐन 2055 कार्यान्वयन करते माडी नगरपालिका चितवन को इच्छा कामना अस्पताल नया भवन में सर्यो 1500 सेवा संचालन र मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने कांग्रेस महाधिवेशन शुक्रवार बिहान 7 बजेदेखि मतदान हुने छैठौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि कैडाकोट फुटबल क्लबलाई।
1: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भन्या।
2: ए मुना बहिनी हो किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
1: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
3: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
0: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैडाकोट नवलपुर।
4: रक्तदान जीवनदान स्याङझाङ नवलपरासी सम्पर्क समाज गैँडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैँडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैँडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक साङझा नवल

0: प्रवासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैंडाकोट नगर समिति।
1: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा नमुना सेवा नगर खाने पानी संस्थाको अध्यक्षमा प्रकाश भूषाल चयन हुनु भएको छ भने सम्पूर्ण समिति सर्वसम्मत चयन गरिएको छ। सोही प्रसंगबाट गैंडाकोट नगरपालिका वडा नम्बर 6, 7, 8, 9 कार्यक्षेत्र रहेको नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। संस्थाको 13 वार्षिक साधारण सभा तथा 4 नेतृत्व चयन कार्यक्रम अन्तर्गत विभिन्न पदमा उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूबीच सहमति जुटेपछि अध्यक्षसहित उपभोक्ता समिति र लेखा समिति सर्वसम्मत चयन गरिएको जनाइएको छ। सहमति अनुसार संस्थाको अध्यक्षमा प्रकाश भूषाल, उपाध्यक्षमा दुर्गा प्रसाद सापकोटा, सचिवमा गोविन्द प्रसाद सापकोटा, कोषाध्यक्षमा लक्ष्मी कण्डेल र सहसचिवमा विमल शर्मा चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा दीनानाथ त्रिपाठी, अग्निधराचार्य, नन्दलाल कणेल, पदम बहादुर विक, निर्मला परियार, अनिसा श्रेष्ठ, लीला चुदार र शान्ता पौडेल सर्वसम्मत चयन हुनुभएको छ। यसै गरी लेखा समितिको संयोजकमा कमला सापकोटा तथा सदस्यमा नरेन्द्र वन सन्यासी र गीता देवी सापकोटा चयन हुनुभएको छ। यसअघि सोही संस्थामा सचिवको जिम्मेवारी सम्हालिसक्नुभएका प्रकाश भूषाल अब अध्यक्षको जिम्मेवारीमा पुग्नु भएको हो। लामो छलफल तथा परामर्शपछि सबै पदमा सहमति जुटेको र सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक खगराज सापकोटाले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। नजिकिदो चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। उक्त छलफलपछि स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने विषयमा वायु सेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र सो भाडा दरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशित गर्ने सहमति भएको समेत जनाइएको छ। काठमाडौँ जिल्ला अदालतले पर्वतारोही निर्मल पूर्जा निम्स दाईसँग सम्बन्धित कम्पनीको स्वामित्वमा रहेको हेलिकप्टर बिक्री तथा स्वामित्व हस्तान्तरणमा रोक लगाएको छ। पूर्जासँग सम्बन्धित मुस्ताङ हेलिकप्टर प्रालीको स्वामित्वमा रहेको हेलिकप्टरलाई अदालतले रोक्का राख्न आदेश दिएको हो। काठमाडौँको कपनमा विस्फोटका कारण घर ध्वस्त भएपछि घरधनी टङ्क घिसिङ र दलमुकित्तर घिसिङलाई अदालतले तोकेको क्षतिपूर्ति नतिरेको विषयमा यो आदेश सम्बन्धित रहेको छ। घरधनीका कानुन व्यवसायका अनुसार दम्पतिले अदालतबाट 11,40,00,000 रुपियाँ क्षतिपूर्ति पाउने फैसला भएको थियो। काठमाडौँ जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले समेत सदर गरिसकेको छ। अहिले उक्त फैसला कानुनका लागि दम्पतिले पर्खिरागी बढाइरहेका छन् भने सम्बन्धित कम्पनीले जिल्ला र उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा चुनौती दिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले गत सेप्टेम्बर 29 काठमाडौँ जिल्ला अदालतलाई पठाएको पत्रमा हेलिकप्टरको स्वामित्वमा रोक लगाइएको जानकारी गराएको छ। कम्पनी रजिस्ट्रारको अभिलेख अनुसार कम्पनीको सेयर स्वामित्व लन्डन स्थित निम्स दाई लिमिटेडको नाममा रहेको छ। पूर्जाको निधनपछि उक्त हेलिकप्टर बिक्रीका लागि राखिएको बताइएको छ। पूर्जाको गत अगस्त 1 पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परि निधन भएको थियो। माडी नगरपालिकामा आगामी मंसिर 1 गतेदेखि मासु जाँच ऐन 2055 पूर्ण रूपमा लागू गरिने भएको छ। नगरपालिकाले सरकारवालासँग छलफल गरी मासु जाँच ऐन 2055 कार्यान्वयन गर्ने मिति तय गरेको हो। नगरपालिकाले नगरभित्रका बौद्धस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बौद्धस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ। स्वच्छ स्वस्थ र गुणस्तरीय मासु बिक्री वितरणको सुनिश्चितता गर्नुपर्ने नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। उहाँले बजारमा मासुको गुणस्तर र सरसफाई कायम राख्न संयुक्त अनुगमन टोली गठन गरी काम गर्ने बताउनु

0: जे खबरमा खबरको सिलसिला जारी नै छ, हामी सँगै रहनु होला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98555-54692 र 98555-54968।
0: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि, त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेकपा एमाले आगामी मङ्सिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने भएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मङ्सिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौँमा गर्ने निर्णय आजको बैठकले गरेको जानकारी दिनुभएको छ। मङ्सिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रूपमा भेला गर्ने उहाँले बताउनुभयो। स्थायी कमिटी बैठकपछि उहाँले भन्नुभयो, भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष

0: अध्यक्ष जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाई रहेको छ। मंगसिर 26 गते वडा पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको उहाँले बताउनु भएको छ। बैठक भोलि दिउँसो 1 बजे बस्ने समेत उहाँले जानकारी दिनुभयो। आजको बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुन्थ्यो। उहाँले वरिष्ठ नेताको शपथ पनि लिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा शुक्रबार बिहान 7 बजेदेखि मतदान हुने भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा बिहिबार नै मतदान गर्ने कार्यतालिका तय गरिए पनि पटक पटक समय सारिएको थियो। आवश्यक तयारी पूरा हुन नसकेपछि बिहिबार मतदान हुन नसक्ने अवस्था बनेपछि निर्वाचन समितिले भोलि बिहानका लागि सारेको हो। निर्वाचन समितिले यसअघि बिहिबार बिहान 7 बजेदेखि मतदान, आज बिहान 7 बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर वर्षा र प्राविधिक कारण देखाउँदै मतदानको समय बिहान 10 बजेसम्म सारिएको थियो। 10 बजे पनि मतदान सुरु हुन नसकेपछि आवश्यक तयारी पूरा गर्न भन्दै समय थप गर्दै दिउँसो 1 बजेका लागि तोकिएको थियो। त्यसपछि पनि तयारी पूरा नभएपछि मतदानको समय 1 घन्टा पछाडि सारेर दिउँसो 2:30 बजेबाट गर्ने भनिएको थियो। तर प्राविधिक र व्यवस्थापकीय तयारी पूरा हुन नसकेपछि बिहिबार मतदान गर्न सम्भव नभएको निर्वाचन समितिले जनाएको छ। त्यससँगै नयाँ कार्यतालिका बनाएर भोलि बिहान 7 बजेदेखि मतदान गर्ने निर्णय गरिएको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन गरिरहँदा चितवन भने काङ्ग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ। आज बिहिबार भरतपुर महाधिवेशन गर्दै काङ्ग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तीव्रता दिएको हो। महानगर अधिवेशनबाट प्रमेश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ। यसअघि राईलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो। त्यस्तै उपसभापति रेशल श्रेष्ठ र सचिवमा सफल अधिकारी र राजन बखरेल चयन भएको महानगर सभापति राईले जानकारी दिनुभएको छ। त्यस्तै महानगर समितिको अन्य पदाधिकारी र सदस्यहरूलाई पछि पूर्णता दिइने उपसभापति श्रेष्ठले जानकारी दिनुभयो। बालबालिकाको बाल अधिकार स्थानीय विकासको प्राथमिकता राख्दै काउसदी नगरपालिका बालमैत्री ओडा घोषणाको तयारीलाई काउसदी नगरपालिकाले तीव्रता दिएको छ। बालमैत्री स्थानीय शासनका सूचकहरू पूरा गर्ने मात्र नभई त्यसलाई दिगो रूपमा संस्थागत गर्ने उद्देश्यले काउसदी नगरपालिका ओडा नम्बर 4 र 12 5 वर्षे लगानी योजना तथा दिगोपन रणनीति निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। काउसदी नगरपालिकाको पहिलो चरणमा ओडा नम्बर 3, 4, 12 16 बालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहेको छ। सोही प्रक्रिया अन्तर्गत वडा तहमा उपलब्ध स्रोत, आवश्यक लगानी, प्राथमिकता क्षेत्र, सरकारवालाको भूमिका तथा बालमैत्री स्थानीय शासनका अभ्यासलाई दिगो बनाउने विषयमा केन्द्रित भएर कार्यशाला सञ्चालन गरिएको समेत जनाइएको छ। विजय खबरमा अब पालो भएको छ खेल खबरको। गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एकीकृत सेवा कार्यालय नलप्रासी वर्धकाट सुस्ता पूर्वले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने सङ्घ संस्थालाई अनुदान उपलब्ध गराउने भएको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गर्ने सङ्घ संस्थालाई आर्थिक सहयोग प्रदान गर्न आवेदन माग गरेको हो। कार्यालयले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न सम्बन्धित खेल आयोजक सङ्घ संस्थालाई आग्रह गरेको छ। अनुदानका लागि संस्था दर्ताको प्रमाणपत्र नवीकरण तथा आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाणपत्र सञ्चालन गर्न लागेको खेलकुद प्रतियोगिताको विवरण खुलेको प्रस्ताव तथा कार्यक्रम सम्बन्धी बैठकको निर्णयको प्रतिलिपि पेश गर्नुपर्ने कार्यालय प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभएको छ। साथै आवेदन फारम एकीकृत सेवा कार्यालय नवलपुरको वेबसाइट तथा फेसबुक पेजबाट प्राप्त गर्न सकिने समेत कार्यालय प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभएको हो। उहाँले थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ। काउसुती बारेमा सञ्चालित छैठौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबले जितेको छ। थारू समुदायको महान पर्व जितियाको अवसरमा डायमन्ड युथ सोसाइटी काउसुती बारेको आयोजनामा राजमन्दिर खेल मैदानमा बुधबार भएको फाइनल खेलमा एसबी स्पोर्ट्स दलदलेलाई 2-1 गोल अन्तरले पराजित गर्दै गैंडाकोटले उपाधि हात पारेको हो। उपाधिसँगै गैंडाकोट फुटबल क्लबले नगद 1,00,000 रुपियाँ सहित मेडल ट्रफी प्रमाण पत्र प्राप्त गरेको छ। नेपाल प्रिमियर लिग एनपिएलको लगातार दुवै संस्करणमा औसत प्रदर्शन गर्दै आएको टोली हो चितवन राइनोज। पहिलो संस्करण एलिमिनेटरमा कर्णाली यागसँग 21 रनले पराजित भएको चितवनले दोस्रो सिजन भने सातौँ स्थानमा रहेर एनपिएल यात्रा सकाएको थियो। यो पटक मैदान उत्रिँदा चितवन फरक रणनीतिक मैदानमा उत्रने तयारीमा रहेको छ। यसअघि खेलाडीका रूपमा मैदानमा देखिएका साहेल तन्वीर यो पटक प्रशिक्षकको भूमिकामा देखिनेछन्। उहाँले लगातार 2 सिजन चितवनबाट खेल्नु भएको थियो। पाकिस्तानका पूर्व खेलाडी उहाँलाई चितवनले यो पटक प्रशिक्षक बनाएको हो। पहिलो सिजन 8 खेलमा 14 विकेट लिनुभएका तन्वीरले दोस्रो सिजन भने 5 खेलमा 8 विकेट लिनुभएको थियो। 2 सिजन शान्त र प्रभावशाली खेलाडीका रूपमा देखिनुभएका अनुभवी तन्वीरले प्रशिक्षकका रूपमा कस्तो रणनीतिमा चितवनलाई उतार्नुहुनेछ भन्नेमा धेरै समर्थकहरू समेत उत्साहित रहेका छन्। खेलकुदका माध्यमबाट स्वास्थ्यप्रति सचेतना, अनुशासित जीवनशैली र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप 2026 आयोजना हुने भएको छ। लायन्स क्लब अफ चितवन राइनोजको आयोजनामा प्रतियोगिता हुन लागेको जनाइएको छ। प्रतियोगिता सोच 24 गते र 25 गते भरतपुर 10 स्थित भरतपुर कबड हलमा सञ्चालन हुनेछन्। विजय खबरमा अब मौसम सम्बन्धी खबरको पालो। अहिले मौसमको पश्चिमी न्यूनचापीय प्रभाव रहेको छ। देशका विभिन्न स्थानहरूमा आंशिक बदली सहित पहाडी स्थानहरूमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा वर्षाको सम्भावना रहेको समेत जनाइएको छ। यस्तै गरेर हिमाली भेगहरूमा सामान्य हिउँ पर्ने सम्भावना रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। विजय खबरमा यिनै खबरहरूसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि। नमुना शिवनगर खाने पानीको अध्यक्षमा प्रकाश भूषाल, सम्पूर्ण समिति सर्वसम्मत चयन, निम्स दाईको हेलिकप्टर बिक्री र स्वामित्व हस्तान्तरणमा अदालतको रोक। चितवनको बधस्थल अस्त व्यस्त, मासु जाचेन 2055 कार्यान्वयन गर्दै माडी नगरपालिका। चितवनको इच्छा कामना अस्पताल नयाँ भवनमा सर्यो, 1500 सेवा सञ्चालन। र मङ्सिर पहिलो हप्ता एमाले राष्ट्रिय भेला गर्ने काङ्ग्रेस महाधिवेशन, शुक्रबार बिहान 7 बजेदेखि मतदान हुने। छैठौँ जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबलाई। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.10 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले साँझको 7 बज्यो।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोधा न
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने,
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538094, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9890233894।
6: स्वयंसेविका दिज्यू नमस्कार, हजुरलाई कति फोन गरे, मेसेज पनि पठाएँ, सम्पर्क नै हुन सकेन भने।
7: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
6: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
7: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
8: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। PHRD नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: कस्तो
3: गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने
3: जाऊ न त जाऊँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
4: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612-20437
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
8: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556-98-833 र 598-834

0: सामुदायिक सूचना नेटवर्क CIN.
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
0: बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि काङ्ग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौँ।
0: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। वीरगन्ज स्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघर्जन चट्याङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवा भोटेकोसीको बाढीले मानव पशु

0: देश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले 3 अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले 3 अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको हो। भोटेकोसी बाढीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मङ्सिर 1 राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित सङ्घ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
1: सबै वडाका अधिवेशनहरू मङ्सिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 4 गर्ने र मङ्सिरको 1 काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढङ्गले यो डिजिटल वार सुरु गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढाएको छ त्यसको विरुद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन हामीले भूमिका खेलेका छौँ त्यो कुरामा केन्द्रित हुने गरेर अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरोकारको क्षेत्रमा बढी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
0: यसैबीच बैठकमा 4 एजेन्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मङ्सिर 26 ओडा र पुष 4 पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीलाई अनुमोदन गरे कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधा कृष्ण मैनालीलाई सोधेका छौँ।
2: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता चाहिँ सुझाउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको सङ्कटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन कि ओली विद्यालाई नै चाहिँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्कको सङ्कटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो चाहिँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुने कुरो हो। त्यस मलाई लाग्छ यसका 2 पाटा भए एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
0: काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन 1 लम्बिएको हो। भोलि बिहान 7 सुरु हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
3: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौँ

0: फेरि हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौँ भन्यौँ। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 एउटा मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 जना स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 जना बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका। त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौँ।
1: बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढीले क्षति पुर्याएका संरचना पुनर्निर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झोलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
2: यस्तो पानी पर्दाको बेलामा होइन मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो। हजुरहरू त डक्टर हुनुहुन्छ होइन, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी चाहिँ छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस। हजुर यो चाहिँ कुनै पनि लजिक कुनै पनि रेसनल चाहिँ त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधार पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सकेको छैन। गत जुन 24 भनी नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
3: सन्तोषी रावल बाढीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
4: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो।
3: बाढी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली सडकसँगै जनताको जीविकोपार्जन र आमदानी बढाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: साथ क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
6: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरुस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
7: देख्न चाहिँ घर खडा, पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटायो, सरसामान लयो, सुन चाँदी ताम्बु पित्तल धेरै लग्यो, बास बहनु भएको छैन। कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई। त घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ हामी।
6: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बाढीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ। यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
8: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँछ्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँछ्योहरू गर्ने, अनि हाँछ्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुनसक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
6: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसुन बाहिरिने क्रममा छ। यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईँले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ।
9: सडकसँगै जनताको जीविकोपार्जन र आमदानी बढाउन सांसदको भूमिका।
10: अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
9: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
6: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
12: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
14: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ माइजो।
10: धन्यवाद लीलजी।
14: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पुरा गर्नुपर्ने छ गर्दै हुनु।
10: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेदवारले पकेट डायरी पनि नबोकी हिँड्ने भनेर तल हतुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडेँ, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानुन निर्माण गर्नका निम्ति जाने हो।
14: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
10: मैले एउटा पनि आश्वासन दिनु परेन।
14: तपाईँले नदिया कि जनताले नै
10: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
14: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
10: सबैभन्दा ठुलो कुरा त हामीले सडक यातायात नै हाम्रो जीवन रेखा रहेछ। सडक यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोडिएको हुनाले सडकलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सडकहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सडकमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँचथर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफुलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आम्दानी चाहिँ जो हो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नै होइन, हामी जुन जहाँ हाम्रा पाँचतरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ नै आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ। त्यसैले कृषिलाई चाहिँ नै अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
15: जस्तो पाँचतर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुको लागि अथवा समृद्ध बनाउनुको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचतर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो
10: नगदेबालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
15: के छ पाँचतरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला? तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
10: डिमान्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईवटा चरण गयो, कृषि र सडक यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गुनन्दको तपोभूमि पनि त्यहीँ छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ नि सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
15: तिनपटक
10: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाडी राजमार्गले छुने सहरहरूको 10 नमुना सहरहरूमध्ये एउटा हो।
15: तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। 5 ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस?
10: होइन, सबैभन्दा ठुलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सडक सुविधा नै आवश्यक पर्छ, सडक सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रश्न रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने।
15: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढङ्गबाट सोचिराखेको छ गरिराखेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढङ्गबाट अरू केही छ?
10: पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बिचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो, र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नै अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईवटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ।
15: भन्नाले
10: पनि अब मुख्य त पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल दिएको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तिन सिमाना भने चाहिँ तिन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तिन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
15: लब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो
10: हैन, त्यो साधुटार त्यो भन्न खोज्दै थिए। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ
15: पानीमा
10: देख्न पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ, त्यो पहिलेको एउटा चाहिँ व्यापारिक नाका थियो, त जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापार केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँच थर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ।
9: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान 6 बजेको साझा खबरपछि 6:30 बजेमा तपाईँले सुन्न सक्नुहुनेछ। केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्। गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। र नेपाली फुटबल टोली फिफा वरियतामा 1 स्थान खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
16: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
17: अहिले रातिको 8 बज्यो।
18: रक्तदान जीवनदान स्याङझार नवलपरासी सम्पर्क समाज गैंडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्वतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैंडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैंडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर। आयोजक साङझार नवलप्रासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैंडाकोट नगर समिति।
19: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
20: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
21: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
22: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
21: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
22: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
21: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
22: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
21: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
0: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
1: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
7: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
6: भयो दाई।
8: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-5-11-29-163, 98-5-50-74-503 र 98-5-11-84-503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
7: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
8: ए ए, मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
7: स्वयंसेविका दिदी, हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
8: ए, ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
9: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
3: रक्तदान जीवनदान, स्याङझार नवलपरासी सम्पर्क समाज गैंडाकोटको आयोजनामा यही असोज 25 गते बिहान 7 बजेदेखि आयोजना हुने रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै 2083 विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको हुँदा सम्पूर्ण गैंडाकोट नगरवासीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम हुने समय यही असोज 25 गते आइतबार बिहान 7 बजेबाट छ। स्थान गैंडाकोट नगरपालिका वार्ड नम्बर 2 वडा कार्यालयको परिसर, आयोजक साङझा नवलप्रासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान, गैंडाकोट नगर समिति।
10: सूचना, यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली काङ्ग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट लिएर आउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेठसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोसीको बाढीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीडा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी सहर क्रामातोक्समा 2 बसमा भएका आक्रमणमा कम्तीमा 30 मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सडकभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान सहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी सहर कियेभमा पनि 2 छुट्टा छुट्टै आक्रमणमा परि 3 मृत्यु भएको बताइएको छ। मध्यपूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्,
4: एक्सियस
3: न्युज साइटले वासिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वासिङटनले तेहरानमाथि दबाव बढाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका 2 ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिस वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानुनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानुनी अधिकार नभएकोमा जोड दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 कार्सन 20 भन्दा बढी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अप्रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रिक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली काङ्ग्रेसको महाधिवेशन 5 पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। काङ्ग्रेस सभापतिमा गगन थापा विरुद्ध पनि उम्मेदवारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर काङ्ग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ त 7,000 चान्चुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 चाहिँ कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथे म। 3 बजे चाहिँ सुरु गरेँ भने बेलुका चाहिँ 12-2-1-2 जान सक्ने आकलन गरी त्यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानपुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली फाँकिराखेको जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ त्यो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखिदिएको छु 7-3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोज छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो 3 बजेसम्म सिद्धिएन भने नि 4 गर्ला 5 गर्ला त्यो 2 घन्टाभन्दा प्रोग्रामा चाहिँ हुँदै हुँदैन
0: पाँच छ दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्ने त्यहाँनिर वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम् लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु
0: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौँ एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मन्सिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौँ त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौँ त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउनु पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त यसमा
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोली सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ छैन मैले बुझाएको छैन कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्दै पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइन्छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: त्यस्तो केही पनि होइन न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातीमालो सुरु गरेका छौँ। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्री परिषदको हिजोको निर्णयअनुसार आज सिफारिस गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको नि सचिवालयमा जानकारी गराउँछौँ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन सुरु भइसकेको छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गरिदिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिस गरेको बताइएको छ। बाढीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीडाले छटपट्टिमा रात बिताइरहेकाहरूको पीडा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोदिङ गाउँपालिकाकी लक्ष्मी यालमघलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
2: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बाहिर गएको छ भनेर भन्दाखेरि, पहिला बाहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस्थ्यो। लाज भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लाज नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीडा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
7: फर्केर आउँछ कि के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कहाँ जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदै।
6: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी सहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रुसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रुसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने, रुसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने, कडा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रुसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सडकमा रहेका केही पीडित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हेर्न सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:45 निम्ति बिदा दिनुहोस्। नमस्कार।
8: नमस्कार, म सञ्जय ढकाल
9: र म प्रतीक्षा खनालको
8: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावित क्षेत्रमा खलबलिएको खोप कार्यक्रम बारे कुरा गर्छौँ।
9: नियमित खोप मात्र होइन, महामारीबाट बचाउन सक्ने खालका खोपहरूलाई हामीले तत्काल सुरु गरेका थियौँ, जस्तै हैजा।
10: पीडितलाई राहत र सुविधामा स्थानीय तहको भूमिका कस्तो?
11: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू भएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ।
8: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री। बाढीले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य चेक जाँचका साथै खोपका कार्यक्रम पनि खलबलिएका छन्। अस्थायी शिविरमा प्रभावितहरू राखिँदा सरुवा रोगका जोखिम समेत बढे। अहिले भने प्रभावित क्षेत्रमा खोपका कुनै कार्यक्रम नरोकिएको सरकारले बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा सरुवा रोग फैलन नदिन पनि सावधानी अप्नाइएको छ। उसले अप्नाइरहेको सावधानीबारे हामीले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोधेका छौँ।
9: खोपको कुरामा हामीले खोप छैन भने खोप पठाउने, खोपलाई चिस्यान चाहिन्छ, त्यो चिस्यान भण्डारण गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले समयमै त्यो पुर्याएका थियौँ। र खोप कसरी पनि पुर्याएका थियौँ भने कुनै ठाउँमा बाटो छैन भने हेलिकप्टरबाट मात्र पनि, र बाटो पनि जाँदैन त हेलिकप्टर छैन भने कुनै ठाउँमा ड्रोनको पनि प्रयोग भएर हामीले खोप पुर्याएका छौँ। र त्यसरी खोप पुर्याएर नियमित खोप मात्र होइन, महामारी हुन सक्ने खालका, महामारीबाट बचाउन सक्ने खालका खोपहरूलाई हामीले तत्काल सुरु गरेका थियौँ, जस्तै हैजा। बाढी पहिरो गएको बेलामा खानपिनको टुङ्गो हुँदैन, त्यो अवस्थामा हामीले हैजा देख्न सक्छौँ, खोप दिन सक्यो भने, हैजा विरुद्धको खोप दिन सक्यो भने त्यो जोखिमबाट बच्छ भनेर हामीले हैजा विरुद्धको खोप दिएका थियौँ। दुइटै जिल्ला गरेर 70,000 हामीले खोप दिइसकेका छौँ। र जो खटिनु भएको छ स्वास्थ्य कर्मी, नेपाली सेनाका, नेपाल प्रहरीका, स्वास्थ्य प्रहरीका र उद्धार कर्मीहरूलाई हामीले टिडी खोप, टिटानस र डिफेरिया विरुद्धको खोपहरू दिने काम तत्काल सुरु गर्यौँ। अबको हाम्रो योजना भनेको चाहिँ दादुरा रुबेला, यस्तो खालको जोखिममा दादुरा रुबेला फैलिन सक्ने सम्भावना बढी हुन्छ, त्यही भएर दादुरा रुबेला विरुद्धको खोप 6-15 लसित गरेर हामीले खोप सञ्चालन गर्ने जमर्ग गर्दैछौँ। हैजा विरुद्धको 1 वर्षभन्दा माथिको सबैलाई थियो। टिडी खोप भनेको चाहिँ टिटानस डिफेरिया विरुद्धको खोप चाहिँ सबै उमेर समूहको लागि थियो, विशेष गरी उद्धार कर्मी र घाइतेहरूलाई लक्षित गरेर थियो।
10: खोप लिन बाँकी रहेका कोही इच्छुक अथवा प्रभावित स्थानका बासिन्दाले चाहिँ कहाँ कोसँग कसरी सम्पर्क गर्नुपर्छ?
9: नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन सकिन्छ, नजिकैको स्वास्थ्य संस्थामा यहाँहरूको खोप सुनिश्चित नै छ।
10: कतिपय बाल बालिकाको अभिभावकहरू नै घुम्नु भएको छ, अन्त कसैकोमा चाहिँ शरण लिएर बसिरहनु भएको छ, कसरी यहाँहरूले उहाँहरूसम्म खोप पुर्याएर रहनु भएको छ?
9: अलि अन्यल भएको, किनभने खोप कार्ड चाहिन्छ, त्यो खोप कार्ड चाहिँ कहाँ छ त भन्दा त्यो घरमै थियो, खोप कार्ड अहिले छैन, मलाई त्यो जानकारी छैन कि त्यो बच्चाले खोप पायो कि पाएन भनेर हो। त्यसरी हामीले मोनिटरिङ गरिरहेका छौँ, निगरानी गरिरहेका छौँ, सोधपुछ भइरहेको छ, र पाउनुपर्ने महिना अनुसारले हामीले तालिका राखेका हुन्छौँ, त्यो उहाँ कति महिना भयो त्यो बच्चा, त्यो सबै कुरा सोधपुछ गरिसकेपछि त्यही अनुसारले खोप दिइराखेका छौँ।
8: उनी थिए खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
10: बाढी पीडितहरूका निम्ति संघ तथा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराइरहेका छन्। जनतासँग सबैभन्दा नजिक रहने हुनाले उनीहरूले दिने सहयोग झन प्रभावकारी हुन सक्ने ठानिन्छ। यसबारे हामीले सबैभन्दा धेरै प्रभावित मध्येको रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालसँग कुराकानी गरेका छौँ।
11: जो चाहिँ घरबार विहीन हुनुहुन्छ, जसले परिवार गुमाउनु भएको छ, जसको चाहिँ सबै सम्पत्तिहरू घरहरू गएको छ, उहाँहरूलाई एक खालको प्याकेज बनाएका छौँ। त्यसरी जसको घरहरू मात्रै गएको छ, परिवार हुन्छ, उहाँहरूलाई पनि त्यो प्याकेज बनाएका छौँ। जसको परिवार चाहिँ के अरे कतै काम गर्न जाने बेलामा घरको भरपर्दो भरोसा के मान्छे चाहिँ हाइडो पावर र सगडी माका पर्यटन क्षेत्रमा काम गर्नुभएको नाताले उहाँहरूले उहाँ के कत्ता हुनुभएको छ, उहाँहरूको लागि पनि हामीले त्यो खालको एउटा प्याकेज बनाएर 3 किसिमको हामी वितरण गऱ्यौँ। भने अर्को कुरा के भयो भने त्यो तपाईँको यो कनेक्टिभिटी लगायत सडकको यातायात सञ्जालबाट नजोडिएको कारणले ती प्रभावितहरू अरू समुदाय पनि जो चाहिँ प्रत्यक्ष प्रभावित हुनुहुन्न तर कनेक्टिभिटीको कारणले गर्दाखेरि चाहिँ खाद्यान्न लगायतका अरू चिजहरू खरिद गरेर खाने ठाउँ पनि नभएर अभाव हुने स्थिति बन्यो, उहाँहरूको लागि नै छुट्टै व्यवस्था गरेर हामीले एक चरण व्यवस्थापन गरिसकेको स्थिति छ।
10: यो राहत लिनको लागि बाढी प्रभावितहरू कहाँ जानुपर्छ र कसरी पाउँछन् उनीहरूले?
11: हामीले चाहिँ सम्बन्धित वडालाई केन्द्र बनाएर पालिकाले पालिकाको संयन्त्र भयो, वडाले वडामा नै हामीले वडा अध्यक्ष र वडा सदस्यहरूको संयन्त्र निर्माण, वडा सदस्य रहेको र वडा स्थित राजनीतिक दलको प्रतिनिधि रहेको एउटा संयन्त्र निर्माण गरेका छौँ। त्यो संयन्त्र मार्फत हामीले तल चाहिँ गाडी मार्फत जहाँ हाम्रो मूल स्टोर छ स्टोरबाट त्यहाँ चाहिँ सम्बन्धित वडामा लगेर हामीले साधन हाम्रो साधन पालिकाले व्यवस्थापन गरेको साधन मार्फत हामीले सम्बन्धित परिवारको सबभन्दा बढी क्षति भएको परिवारको सदस्य गुमाएको परिवार कहाँ घर घरै पुर्याउने स्थिति बनेको छ। अरूको लागि चाहिँ एउटा टोलमा राखेर जसले चाहिँ खाद्यान्न लगायत कनेक्टिभिटीको कारणले चाहिँ प्राप्त नभएको स्थिति छ त्यो एकचोटि मात्रै हामीले गऱ्यौँ, त्यो पनि सबैले लिन चाहनु भएन, त्यसरी हामीले व्यवस्थापन गरेका छौँ भनेपछि उहाँहरूलाई चाहिँ त्यो राहतको लागि दौडेर टाढा पुगिरहनु पर्छ भन्ने छैन।
10: हुने थिए रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
8: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। आजदेखि हामी बीबीसी हातेमालोमा बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला प्रस्तुत गर्दैछौँ।
12: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ अङ्ग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिबारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौँ है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
13: I'm interested in modern art.
14: I'm keen on watching sport, but not that keen on playing it.
15: I'm really into politics.
16: I've recently taken up hiking.
12: Okay, so they all have different interests. Ekjanale aadhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. Aafno ruchi vyakta garna uniharule chhutta chhutte padavali prayog gare. पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भने, इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
13: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
12: हो, इन्टरेस्टेड पछि इन आउँछ, हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आइएनजी फर्मको भर्ब प्रयोग गर्छौँ। अब अरू केही उदाहरण।
13: आई एम इन्टरेस्टेड इन डान्सिङ। आई एम इन्टरेस्टेड इन माउन्टेन बाइकिङ।
12: हामीले सुनेको अर्को वाक्यमा आइम किन प्रयोग भएको छ, आफ्नो रुचिबारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
14: आइम किन ऑन वाचिंग स्पोर्ट बट नॉट दैट किन ऑन प्लेइंग इट।
12: यसपालि यहाँ अन आयो, आइम किन अन। किन अन पछि पनि नाम अथवा आइएनजी फर्मको भर्ब प्रयोग हुन्छ, जस्तै वाचिंग स्पोर्ट। हामीले नेगेटिभ फर्म अर्थात् नकारात्मक रूप पनि सुन्यौँ, आम नट किन अन। यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौँ, आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौँ। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौँ है त।
15: I'm really into politics.
12: Tapai politics jastai naam athawa ing aeko verb prayog garna saknuhuncha. Udaharan ka lagi I'm really into reading about politics. Hamile suneko antim vakya chai kehi bhinna thiyo. Tesma aafule bharkharai garna thaleko gatividhi ka lagi prayog hune padavali thiyo. Tyo ke thiyo samjhanuhuncha? Feri sunau hai ta.
16: I've recently taken up hiking.
12: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौँ। She's taken up the guitar. अर्थात् उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौँ। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एकपटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
16: I'm not that keen on reading fiction.
12: Well done. अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
16: I've recently taken up yoga.
12: Well done. अब तपाईँ हामीलाई कमिक्स पढ्न मन पर्छ भन्न सक्नुहुन्छ। यसमा इन्टु प्रयोग गर्नुहोस् है। Let's listen and compare.
16: I'm really into reading comics.
12: अन्तिममा अब के तपाईँ इन्टरेस्टेड प्रयोग गरेर आफूलाई चेस खेल्न मनपर्छ भन्न सक्नुहुन्छ. Let's listen and compare.
13: I'm interested in playing chess.
12: Well done. तपाईँलाई चाहिँ के गर्न मनपर्छ? अबदेखि तपाईँ यी पदावली र शैली प्रयोग गरेर आफ्ना रुचिबारे कुरा गर्नुहोस् है त.
17: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोग हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बिबिसी दर्श पाठशालाको एक भाग. अब सुन्नुहोस् यसको दोस्रो भाग.
12: बिबिसी दर्शको पाठशालामा तपाईँलाई फेरि स्वागत छ. यो भागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ. अब केही वाक्यहरू सुनौँ. यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त.
13: If you could go anywhere in the world, where would you go?
18: If I could go anywhere in the world, I would go to Australia.
14: I'd go to the moon.
19: I'd go to the Arctic.
12: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए. उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्. यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात् द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौँ. अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौँ. वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ. इफ आई कुड. वाक्यको अर्को भागमा चाहिँ हामी वुडसँगै इन्फिनिटिभ वा बेस वर्ब प्रयोग गर्छौँ. आई वुड गो. सामान्यतया बोल्दाखेरि वुडको छोटो रूप उच्चारण हुन्छ. उदाहरणका लागि आई वुड गो, ही वुड गो. फेरि एकपटक पुरै वाक्य सुनाऊ है त.
18: इफ आई कुड गो एनीवेयर इन द वर्ल्ड आइड गो टु अस्ट्रेलिया.
12: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा उडसँगै एउटा क्रियापद आयो आई वुड गो. हामी यी दुई भागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौँ. यो वाक्य फेरि एकपटक सुनौ है त अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ.
18: इफ आई कुड गो एनीवेयर इन द वर्ल्ड I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
12: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ. कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भर्ब जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ. छोटा उत्तरहरू फेरि एकपटक सुनौ. Where would these people go?
14: I'd go to the moon.
19: I'd go to the Arctic.
12: पहिलो व्यक्तिले आफू मुन अर्थात् चन्द्रमामा जान्थे भने दोस्री व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्. अब केही अभ्यास गरौँ. यस्तै शैलीमा यदि म इङ्ल्यान्डमा बस्थेँ भने अङ्ग्रेजी राम्ररी बोल्थेँ कसरी भन्न सकिएला. एकपटक सुनौ है त.
13: If I lived in England, I'd speak English very well.
12: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थेँ. यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला. एकपटक सुनौ है त.
13: If I had lots of money, I'd give it to my parents.
12: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ. त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त.
13: If I could have any talent, I'd be able to sing.
12: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन्. अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्. अब फेरि तपाईँको पालो. यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है.
13: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
12: Well done. आजलाई यति नै. अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनु होला.
10: आजका लागि बिबिसी हातेमालो कार्यक्रम यति नै. यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ. हामी फेरि भोलि उपस्थित हुनेछौ. नमस्कार.
20: मेरो मात्र मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
21: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
22: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
23: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
24: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने
23: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
24: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
25: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
26: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
27: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
28: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
29: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
30: सर्जरी सम्बन्धी सेवा
29: हाड जोडी सम्बन्धी सेवा
30: स्त्री तथा प्रसूति रोग सेवा
29: बाल रोग सेवा
30: न्युरो सर्जरी सेवा
29: न्युरो साइकेट्रिक सेवा
30: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
28: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
31: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
25: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
31: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
32: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
33: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
34: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पालक किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
31: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
25: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
31: बगैचा एडभेन्चर रिसोर्ट
25: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
31: बगैचा एडभेन्चर रिसोर्ट
25: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने
0: हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
34: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570826693, 98570826693।
1: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
25: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
25: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

नमः श्री मौल कालिका देवी नमः विद्युताम समप्रभा मृगपति स्कंदस्थिताम विष्णुं कन्या भी करवाल खेत विलस दस्ता विलस सेविताम हस्ते शकरगदा शिक्षित पिशकां चापं गुणं तर्जनीं विभ्राणाम अनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौल कालिका का चरणमा हार्दिक नमन। तपाईंको अन्तर दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। भगवती स्वधा देवीलाई वन्दना। मध्य नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद अवसरमा तपाईँ हामी यो दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौल कालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल असोज 23 गते शुक्रबार, तदनुसार अक्टोबर 9 तारिक सन् 2026 अहिले आसिन कृष्ण पक्ष अर्थात् पितृपक्षको चतुर्दशी तिथि। चतुर्दशीको घडी बला रहेको छ 37:31 बला, जसको अवधि हुनेछ रात्रिको 9:01 सम्मको। यसै गरी उत्तरा फाल्गुनी नक्षत्र रहेको छ 39:45 बला, यसको अवधि भने रात्रिको 9:55 सम्मको हुनेछ। साथै ब्रह्म योग रहेको छ, करणमा भद्रा एवं शकुनी करण रहेको छ, आनन्द आदि योगमा शुभ योग छ। कन्या राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ, दिनमान 29:07 बलाको रहेको छ। सूर्योदय बिहान 6:01 हुँदैछ भने सूर्य साँझ 5:40 हुनेछ। आज विश्व शस्त्रादिबाट निधन भएकाहरूको एक उद्दिष्ट विधिले चतुर्दशी श्राद्ध गर्ने दिन पनि रहेको छ र साथै पार्वण श्राद्धको चतुर्दशी तिथिको श्राद्ध गर्ने दिन पनि आज नै रहेको छ। महालय श्राद्ध गर्नेले अष्टमी द्वादशी औँसी

वृद्धिमा गर्न सकिने भनी उल्लेख गरिएको पाइन्छ। भक्त साधक आउनुहोस्, सर्वप्रथम सम्पूर्ण पितृहरूकी शक्तिमयी जगत जननी माता स्वधा देवीलाई वन्दना गरौँ। ओम ह्रीम श्रीम क्रीम स्वधा देवी नमः। भगवती स्वधा देवीको यो मन्त्र जपबाट भगवती प्रसन्न रहेर समस्त पितृगणको आशीर्वाद दिलाउनुहुन्छ। उनै देवी भगवतीलाई वन्दना गर्दै हामी यतिखेर यो पितृपक्षको सन्दर्भमा देवीकै स्वरूप नै स्वधा शक्तिको स्वरूप हो, अत सम्पूर्ण पितृहरूकी जननी देवी नै हुनुहुन्छ। उनै भगवती देवीलाई हामी स्वधा शक्तिका रूपमा सम्मान गर्दैछौँ। आउनुहोस् भक्त साधक, भगवती महलकालिका देवीका चरणको उपासनाबाट स्वधा देवी शक्तिका रूपमा पूजन गर्दै समस्त पितृगणको उद्धारको कामना गरौँ। स्वाहा शिवै पितृगण सेच तृप्ति यतो हो उच्चार्य से तोमत एव जनै स्वधा च। पितृका मुक्तिका निम्ति तृप्तिका निम्ति तपाईँ स्वधा नामद्वारा उच्चारण गरिनुहुन्छ, पुकार गरिनुहुन्छ, वन्दना एवं उपासना गरिनुहुन्छ। भगवतीको यो उपासना सबैको जीवनमा सुख शान्ति समृद्धि प्राप्तिको लागि अमोघ अस्त्र बन्न सकोस्। आउनुहोस् भक्त साधक, उनी देवी भगवतीको उपासना गरी जीवनमा कृतकृत्य बनौँ। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवती लक्ष्मी माताको यो भजन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती लक्ष्मी माताको यो भजन। हामी यो पितृपक्षमा पितृकै उपासनासँग सम्बद्ध विषयलाई चर्चा गर्दै आइरहेका छौँ। यद्यपि हाम्रो श्रृङ्खला महाभारतको उपाध्येयता, महाभारतको वर्तमानकालिक औचित्य तथा समसामयिकता, सान्दर्भिकताका बारेमा चर्चा गर्दै आएका थियौँ। हो, महाभारतकै सन्दर्भलाई हेर्ने हो भने पनि पितृ उपासनाका विशेष महत्त्वपूर्ण कुराहरू यसमा प्राप्त गर्न सकिन्छ। पाण्डवहरूले आफ्नो पितृहरूको उद्धारका लागि विभिन्न तीर्थ यात्रा गरेका थिए। ठाउँ ठाउँमा पुगेर पिण्ड तर्पण आदि कर्महरू सम्पन्न गर्दै गएका थिए, जुन महाभारतमा उल्लेख गरिएको छ। यहाँलाई यही पितृपक्षका सन्दर्भमा पहिले पनि निवेदन गरिसकिएको थियो यो कार्यक्रमका माध्यमबाट, जहाँ भीष्म पितामहले आफ्ना पिता सन्तनको श्राद्धादि कर्ममा आफ्ना पितालाई परम सन्तुष्ट खुसी बनाएर आशीर्वाद प्राप्त गर्नुभएको थियो। भीष्म पितामहले प्रदान गर्नुभएको अन्न, जल, फलफुल यी सबै कुरा पिताजी साक्षात त्यहाँ उपस्थित भएर ग्रहण गर्नुभएको थियो भन्ने सन्दर्भ पाइन्छ। देहत्याग गरेर गइसकेकाले कसरी फेरि प्रत्यक्ष रूपमा त्यहाँ उपस्थित भए, तपाईँ हामीलाई वर्तमानको अवस्था अनुसार शङ्का उपशङ्काहरू हुन सक्छन्, विभिन्न प्रश्न जिज्ञासाहरू उम्रेका हुन सक्छन्, स्वाभाविकै हो। तपाईँ हामीलाई देह छुटिसकेपछि फेरि बन्छ र फेरि प्रादुर्भाव हुन्छ भन्न सकिने अवस्था त होइन, तर तत्कालिक अवस्थामा देवत्व प्राप्त गरेका र शक्तिद्वारा आफूले जे चाहे त्यो हुन सक्ने र पूर्ण गर्न सक्ने त्यस किसिमको शक्तिको युग, शक्तिको अवस्था रहेको कारणले भीष्म पितामहका पिता सन्तनुले सदेह उपस्थित हुनुभएको थियो भीष्मले श्राद्ध गर्दा भन्ने उल्लेख गरिएको पाइन्छ। पुत्र, तिमी मेरा लागि अत्यन्तै प्रिय छौ, मेरा लागि तिमीले के चाहिँ त्यागेनौ र सब कुरा त्याग दिन सक्यौ तिमीले, यसर्थ म तिमीदेखि अत्यन्तै प्रसन्न छु। कति पनि कसर छैन तिमी प्रति मैले शुभ आशीर्वाद प्रदान गर्न, म अत्यन्तै खुसी साथ तिमीलाई जे चाह्यो त्यो वरदान दिन्छु, तिमीलाई इच्छा मरण प्राप्ति होस् भनेर सन्तनुले अत्यन्तै पितृभक्त श्रवण कुमार जस्तै पितृभक्त भीष्म पितामहलाई आशीर्वाद प्रदान गर्नुभएको थियो। जबसम्म भीष्म पितामहले म शरीर त्यागौँ भनेर इच्छा राख्नुहुन्न थियो, त्यहाँसम्म उहाँलाई कुनै काल मृत्युले छुन सक्दैन थियो। त्यसकारण उहाँलाई इच्छा मरण रूप वरदान प्राप्ति भएको थियो, इच्छाको अनुसार मरण प्राप्त गर्ने। म अब शरीरलाई नराखौँ त्यागौँ भन्ने चाहना भएका खण्डमा त्याग्न सकिने होइन भने जति पनि रहन सक्ने त्यस किसिमको विचित्रको शक्ति भीष्म पितामहलाई प्राप्त थियो। यो सबै पितृको सेवाको आशीर्वाद थियो। उहाँले पितृ सेवा यतिसम्म गर्नुभयो कि आफ्ना पिताका निम्ति म आवाल ब्रह्मचारी बस्छु, ब्रह्मचर्यमा रहन्छु, ब्रह्मचर्य व्रत पालना गर्छु भनेर पिताजीलाई खुसी बनाउनु भएको थियो। यस अर्थले कि तपाईँहरूलाई अवगत नै छ, सन्तनुले जब भीष्म पितामहकी महातारी र सन्तनुकी ज्येष्ठ पत्नी गङ्गाले त्यागेर गइन्, त्यसपछि उनले दोस्रो बिहे अर्थात् पत्नीविहीन भएपछि राज्यमा पत्नीविहीन बनेर रहनु हुँदैन, राजा भएपछि अर्धाङ्गिनी साथमा हुनुपर्छ भन्ने मान्यता अनुसार उहाँले बिहे गर्न चाहनुभयो। तर यस्तो अप्ठ्यारो परिस्थिति भयो कि तिम्री जेठी महारानीको छोरो भीष्म पितामह उनले राज्य गर्नेछन् अनि मैले प्रदान गरेकी कन्या उनीबाट जन्मेको छोराले त राजा हुन पाउने छैन, त्यसकारण म तपाईँलाई पिताजीको खुसियालीका लागि उहाँले ब्रह्मचर्य पालन गर्नुपर्ने भयो, तपाईँबाट जन्मेका पहिलेका छोराले राज्य गरेपछि मैले दिने छोरी अर्थात् मेरो नाति राजा हुन पाउँदैन अनि के गर्ने भन्ने अप्ठ्यारो पारेपछि भीष्म पितामहले मेरा पिताजीका निम्ति तपाईँकी छोरी कन्या प्रदान गर्नुहोस्, म बरु आवाल ब्रह्मचारी रहन्छु, मैले बिहे गर्ने छैन भनेर डरलाग्दो प्रतिज्ञा गर्नुभयो, जुन पिताजीकै खुसियालीका लागि गर्नुभएको थियो। भक्त साधक, तसर्थ आफ्ना पितृवर्ग जीवित छैन्जेल पनि अत्यन्तै खुसी राखेर रा, सेवा गर्ने र जीवनोपरान्त पनि उहाँहरूका तिथिमा सम्झेर श्राद्धादि कर्म गर्ने, पितृ ऋणबाट मुक्त हुने प्रयास गर्नुपर्छ, यो सन्दर्भलाई हामीले बिर्सन हुँदैन। आउनुहोस् भगवत उपासनाको यस क्रममा एउटा मिठो भजन श्रवण गरौँ।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई पुनः स्वागत गर्दछु कार्यक्रममा। यसरी आफ्ना पितृकाल निम्ति आफ्नो जीवनको सर्वस्व त्यागेर सेवा गर्नुभएको खुसी पार्नुभएको हुनाले नै विश्वपितामहले संसारभर नाम फैलाउनु भयो। उहाँको नाम पितृका अग्रणी भक्तका रूपमा दरियो। त्यसै कारणले पनि उहाँले इच्छा मरण रूप वरदान प्राप्त गर्नुभयो। हामी त्यसो गर त नसकौँला, तर कम्तीमा पनि आफ्ना मातापिता सेव्य वर्गलाई राम्रोसँग सेवा गरेर जीवन्दो परान्तपछि पनि श्राद्धादि कर्मरूप सेवा गर्दै रहनु, पितृसँग आशीर्वाद प्राप्ति गर्नु हाम्रो कर्तव्य हुनेछ भन्ने यो सद्भावको साथ आजको लागि कार्यक्रमबाट छुट्टिँदैछौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुण सरलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: मेरो मात्र होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर।
12: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नौपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
15: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
18: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
19: सर्जरी सम्बन्धी सेवा,
18: हाड जोडी सम्बन्धी सेवा,
19: स्त्री तथा प्रसूति रोग सेवा,
18: बाल रोग सेवा,
19: न्युरो सर्जरी सेवा,
18: न्युरो साइकियाट्रिक सेवा,
19: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
20: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
21: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
22: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
21: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
23: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
24: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: स्थायी सरकारमा हुन्डरी धमाधम राजीनामा दिँदै कर्मचारी विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा पूर्व विशिष्टको दलीय राजनीतिक मुहारी मर्यादामै प्रश्न हिजो रोकिएको काङ्ग्रेसको महाधिवेशनमा नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदै कडालीमा वर्ष पुराना योजना अलपत्र र स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कारोबार दैनिकमा छापिएको सुरक्षित आवास अभियान खरका छाना विस्थापित गरिँदै शीर्षकको शुभ समाचार
1: बढीमालिका नगरपालिकाले दलित सीमान्तकृत विपन्न तथा पछाडि पारिएका समुदायका नागरिकको आवास सुधार गर्ने उद्देश्यले नगर प्रमुखसँग आवास कार्यक्रम अन्तर्गत घर निर्माण सामग्री वितरणलाई तीव्रता दिएको छ नगरपालिकाका 9 वटै वडामा कार्यक्रम विस्तार गर्दै हालसम्म 103 परिवारलाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा घर बनाएर बसोबास गरिरहेका न्यून आय भएका परिवारको खरको छाना विस्थापन गर्ने नीति लिएसँगै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो नगर प्रमुख अमर खड्कका अनुसार नगरपालिकाको नीति तथा नगर प्रमुखसँग आवास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम लक्षित परिवार छनौट गरी जस्तापाता वितरण गरिएको हो
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: हेल्दी हो

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

10 ऐ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिव क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

निशुल्क फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिसवासर किन्दा दुईवटा वाशिङ ट्याब्लेट निशुल्क। आइडिया 10

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्थायी सरकारमा हुण्डरी धमाधम राजीनामा दिँदै कर्मचारी शीर्षकमा खबर छ। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने समेत विज्ञहरूले बताएका छन्। राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात् हाल कार्यरत कर्मचारीको हकमा मात्र लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाइपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरेका कतिपय प्रावधानहरूले सिङ्गो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्यल पैदा गरेको बताउँछन्। विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ। पूर्व सचिव थापा भन्छन्, कर्मचारी आफ्नो जीवनको ऊर्जाशील समय सुरक्षित भविष्य र पेन्सनको आशामा राज्यको लागि समर्पित हुन्छन्, तर यस्ता अप्रत्याशित प्रावधानले सेवाको ग्यारेन्टीमै प्रश्न उठाएका छन्। उनी यस्तो अन्यल्य कर्मचारीको मनोबल गिराउने मात्र नभई भविष्यप्रतिको डरका कारण ढिला सुस्ती र भ्रष्टाचार समेत बढ्न सक्ने जोखिम रहेको बताउँछन्। संशय र अन्यल सृजना भएपछि उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीमा राजीनामा दिनेको ऐरो नै लागेको छ। विधेयकमा आएका प्रावधान र सरकारमा रहेकाहरूको कर्मचारीप्रतिको दृष्टिकोणका कारण राजीनामा दिनेको संख्या बढेको हो। वैशाख यता नै 4 जना विशिष्ट श्रेणी अर्थात् सचिवले राजीनामा दिएका छन्। जसमा पूर्व गृह सचिव राजकुमार श्रेष्ठ, पूर्व सूचना तथा संचार सचिव कमल प्रसाद पोखरेल, गोविन्द प्रसाद शर्मा, बाबुराम अधिकारी लगायत रहेका छन्।
3: पूर्व राष्ट्रपति विद्यादेवी

0: पार्टीमा सक्रिय हुन चाहनु भएको थियो तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरुचिले सफल हुन सकेको थिएन। गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो। फुकुवा गरेसँगै पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन थाल्नु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको हो। एमालेको वरिष्ठ उपाध्यक्ष नियुक्त पूर्व राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै भण्डारी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको छ। भण्डारीले एमालेको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी पाउनु भएको छ। यता नेकपा एमालेको वरिष्ठ नेतामा विद्या भण्डारी भित्रिएसँगै पार्टी बैठकमा पदाधिकारीहरूको आसन हेरफेर भएको छ। विगतमा अध्यक्ष केपी शर्मा ओलीको आडमा बस्ने गर्नुभएका महासचिव शंकर पोखरेल धकेलिनु भएको छ। बिहिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीको दायाँ छेउमा विद्या भण्डारी र बायाँ साइडमा उपाध्यक्ष रामबहादुर थापा बादल बस्नु भएको थियो। विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा पूर्व विशिष्टको दलीय राजनीतिक मोहले मर्यादामै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: नेपाली काङ्ग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने पाएको छ। यसअघि हिजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाईमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ। निर्वाचन समितिका अनुसार आज बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुला मञ्च राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोल अनुसार 3 स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। काङ्ग्रेस सभापतिका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेद्वार दिएका छन्। त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताएका छन्। निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरिएको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिले मतदान स्थलमा मोबाइल फोन लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउने छन्। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ भने मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ।
0: कर्णालीमा वर्षौं पुराना योजना अलपत्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 वटा योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्। वर्ष अघि ठेक्का लागेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। हुम्लाको एउटा पुल त ठेक्का सम्झौता भएको 4 वर्ष बढी हुँदा पनि निर्माण शुरू भएको छैन। सड़क र पुललाई आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिए पनि कर्णाली प्रदेश सरकार अन्तर्गतका महत्वपूर्ण योजना वर्षौंसम्म अलपत्र पर्नुले निर्माण व्यवसायको कार्य सम्पादनसँगै सरकारी ठेक्का व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। योजना पूरा नहुँदा राज्यको लगानी जोखिममा परेको छ भने नागरिकले जोखिम र शास्ति बेहोर्नु परेको छ। सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालीकोट, मुगु र रूकुम पश्चिममा रहेका कतिपय योजनाको काम नहुँदै ठेक्का सम्झौता समाप्त भइसकेका छन्। तर समयमै काम नगर्ने निर्माण व्यवसायमाथि प्रभावकारी कार्यवाही हुन नसक्दा योजना लम्बिँदै गएका छन्। प्रदेश सरकारले काममा ढिला सुस्ती गर्ने निर्माण व्यवसायलाई छुट दिन नसकिने बताए पनि अलपत्र योजनाको ठोस समाधान अझै स्पष्ट भएको छैन।
1: स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै गएको सरकारी प्रतिवेदनले देखाएको छ। पछिल्लो समय स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च गर्न पाउने सामान्यीकरण अनुदानको हिसाब घट्दै गएको र यसको विपरीत संघ सरकारले निश्चित योजना र कार्यक्रमका लागि तोकेर पठाउने सशर्त अनुदानको हिसाब भने बढ्दै गएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदनले देखाएको हो। आयोगका अनुसार आर्थिक वर्ष 2075-76 स्थानीय तहका लागि वित्तीय हस्तान्तरण मध्ये समानीकरण अनुदानको हिस्सा 43.46% थियो। सशर्त अनुदानको हिस्सा भने 56.03% थियो। त्यस्तै

0: आर्थिक वर्ष 2083-84 मा आइपुग्दा समानीकरण अनुदानको हिस्सा 28.67% झरेको छ भने सशर्त अनुदानको हिस्सा 65.50% पुगेको छ। विशेष र समपूरक अनुदानको हिस्सा भने बाँकी छ। यसरी 9 वर्षमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणमा समानीकरण अनुदानको हिस्सा 14.79% बिन्दुले घटेको छ। यही अवधिमा सशर्त अनुदानको हिस्सा 9.47% बिन्दुले बढेको छ।
1: दुबईबाट सिधै पोखरा उडान शुरू भएपछि नेपालले खाडीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने सम्भावना खुलेको छ। तर नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाडी मुलुक फर्किँदा भने भारतीय दूतावासबाट थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरू नेपाल आउन इच्छुक नदेखिएको दुबई स्थित नेपाली ट्राभल्स व्यवसायी बताउँछन्। भारतीय नागरिकलाई नेपाल भ्रमणमा सहज पहुँच पुर्याउन कूटनीतिक स्तरमा पहल शुरू गरिएको युएई स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत हरि ओडारीले जानकारी दिनुभयो। उहाँका अनुसार युएईबाट नेपाल आउने भारतीय पर्यटकहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी सम्बन्धी प्रक्रियालाई सरल र सहज बनाउन परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससँग छलफल अघि बढाइएको छ। पोखरा जान एनओसी तगारो शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
0: न्यूनतम मूल्यमा हवाई टिकट बिक्री गर्ने एयरलाइन्स कम्पनी सहमत शीर्षकमा खबर छ। चाडपर्व लक्षित अग्रिम हवाई टिकट बुकिङ गर्दै आएका आन्तरिक वायु सेवा कम्पनीहरूले न्यूनतम मूल्यमै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। दशैंका लागि काठमाडौँ बाहिर जाने यात्रुले अग्रिम टिकट बुकिङ गराउँदै आएका छन्। यही अवसरमा कम्पनीले अधिकतम भाडामै टिकट बुकिङ गराइरहेका थिए। तर हालै हवाई भाडादर महँगो भएको गुनासोबीच प्रधानमन्त्री बालेन्द्र शाहले त्यस विषयमा चासो देखाएपछि कम्पनीहरूले सस्तो दरकै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। नेपाल नागरिक उड्डयन अधिकरणले बिहिबार आन्तरिक वायु सेवा कम्पनीहरूसँग छलफल गरेको थियो। सो छलफलमा उनीहरूले स्वीकृत अधिकतम सीमा भन्दा कम भाडा लिने सहमति गरेका हुन्। बिहिबार नै प्रेस विज्ञप्ति जारी गरी श्री एयरलाइन्सले काठमाडौँबाट बाहिरिने उडानमा महँगो भाडा श्रेणी बन्द गर्ने घोषणा गरेको छ। त्यस्तै बुद्ध एयरले पनि धनगढीको टिकट 10,800 रुपियाँमै उपलब्ध गराएको दावी गरेको छ। हवाई भाडा महँगिएको विषयमा प्रधानमन्त्री शाहले चासो देखाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलको सक्रियतामा प्राधिकरणले आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा कम्पनीहरूले स्वीकृत भाडादरको अधिकतम सीमाभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र यात्रुले त्यस्तो भाडादरको सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाउने समेत सहमति भएको छ।